0: वाणिज्य ब्याङ्करको आधार दर बेस रेट लगायत ओह्रालो लागेसँगै लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई पनि राहत भएको छ। नेपाल राष्ट्र ब्याङ्कको निर्देशन अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजका लागि लघुवित्तहरूको कर्जाको अधिकतम ब्याज दर 13.88% कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 15.09% पुगेको लघुवित्तको अधिकतम ब्याज दर त्यस यता निरन्तर घट्दो क्रममा छ। गत आर्थिक वर्षको अन्तिम त्रैमास वैशाख असारमा 14.10% झरेको यो दर साउन देखि थप घटेर नयाँ बिन्दुमा आइपुगेको हो।
1: दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्म बिक्री भइरहेको छ। यस्तो मूल्य वृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको करिब 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। आजको गोर्खापत्र दैनिकमा आकाशीय खसीको मासुको मूल्य शीर्षकमा खबर छापिएको छ।

0: sama tu account open activate any karobar sajile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेर लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. NCA ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिनुभएको छ. शनिबार बसेको कर्णाली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो. गत असार 23 गते कंग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए.
7: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 आफ्नो आन्तरिक राजस्व संकलन लक्ष्यको आधा भन्दा कम मात्रै हासिल गरेको छ. यसले प्रदेशको वित्तीय पर आत्मनिर्भरता अझै कमजोर रहेको र प्रदेशको खर्च धान्न संघीय सरकारबाट प्राप्त हुने अनुदानमा उच्च निर्भरता कायम रहेको देखाएको छ.
6: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका 18 जना एमबीबीएस डाक्टर उत्तीर्ण गराएको छ. प्रतिष्ठानको शुक्रबार प्रकाशित नतिजा अनुसार पहिलो ब्याचका 20 जना मध्ये 18 जना एमबीबीएस उत्तीर्ण भएका हुन्.
7: सरकारले कम्तीमा 10 पालिकामा प्रांगारिक खेतीको नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ. कृषि वन तथा पर्यटन मन्त्री गीता चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी नमूना कार्यक्रम सञ्चालन गरिने बताउनु भएको हो.
6: प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने तयारीको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ. प्रदर्शनमा सहभागीहरूले राज्य कोषमाथि अनावश्यक आर्थिक भार थप्ने गरी सांसदलाई अतिरिक्त सुविधा दिन लागि भन्दै सरकार र संसदको ध्यानाकर्षण गराएका हुन्.
7: गत वर्ष 24 भदौमा विभिन्न अदालतमा गरिएको आगजनी र तोडफोड़को असर न्याय सम्पादनमा परेको छ. आर्थिक वर्ष 2082-83 देशभरका अदालतमा 55% मात्र मुद्दा फर्स्युट भएका देखिएको छ.
6: गएको एक वर्षमा सरकारले तीर्न बाँकी सार्वजनिक ऋण करिब 3 खर्ब थपिएको छ. यससँगै कुल सार्वजनिक ऋण 29,74,90 करोड़ रूपियाँ पुगेको छ. 2082 असारमा कुल ऋण 26,74,04 करोड़ रूपियाँ थियो. एक वर्ष अघिको तुलनामा गत असार मसान्तमा सार्वजनिक ऋण 3,85 करोड़ रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ.
7: नेपाल राष्ट्र ब्यांकले भुक्तानी प्रणाली सम्बन्धमा विभिन्न 6 बुँदे निर्देशन जारी गरेको छ. केन्द्रीय ब्यांकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै भुक्तानी सेवा प्रदायको अनुमति पत्र प्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचय पत्रको विवरण समेत यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको हो. नयाँ व्यवस्थासँगै अब खाल्ती ई सेवा जस्ता डिजिटल वालेट खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ.
6: चक्रपथ अन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको 1 किलोमिटरमा सड़क विस्तार गर्न भन्दै 32 असारमा ठेक्का आह्वान गरिएको छ. 21 साउनसम्म म्याद राखेर खुलाइएको ठेक्काको लागत करिब 51 करोड़ भएको सड़क डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध कुमार देवकोटाले बताउनुभयो.
7: ग्लोबल आईएमई ब्याङ्कले नागरिक एप संघको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ. नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचय पत्रका आधारमा एप मार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत खाता बचत खाता खोल्न सक्नेछन्. नागरिक एप प्रयोगकर्ताले ग्लोबल आईएमई ब्याङ्कमा खाता खोल्न आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिंकमा क्लिक गरी पाउने बैंकले जनाएको छ. बैंकका अनुसार नेपालमै पहिलो पटक शुरू गरिएको उक्त सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाउने भएको छ.
6: आर्थिक वर्ष 2082-83 नेपालमा 12,09,357 विदेशी पर्यटक आगमन भएको छ। एक वर्षमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
7: बाढ़ी पहिरोको मौसमलाई मध्यनजर गर्दै टिकटकले नेपालमा विश्वसनीय सूचना पहुँच थप सुदृढ र सहज बनाएको छ। टिकटकले नेपाली प्रयोगकर्तालाई मनसूनी वर्षाका कारण आउने बाढ़ीका क्रममा प्रमाणित र अपडेट जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले नयाँ सर्च साइट सार्वजनिक गरेको छ। प्राकृतिक विपदका बेला आफ्नो प्लेटफर्ममा सही जानकारी पहुँच बढ़ाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयास अन्तर्गत उक्त पहल शुरू गरिएको कम्पनीले जनाएको छ।
6: अब शेयर बजार पछिल्लो साताको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढ़दो गतिमा रहेको देखिन्छ। पछिल्लो 9 कारोबार दिनमा बजार एक दिन मात्र घटेको छ। बुधबार करेक्सन भएको बजार बिहिबारदेखि पुनः बढ़दो गतिमा अघि बढ़ेको छ। शुक्रबार साताको अन्तिम दिनको कारोबारमा नेप्से 2,719.75 बिन्दुदेखि खुल्ला भई 2,774.23 बिन्दुसम्म पुगेको थियो।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। राष्ट्रिय योग्यता तथा प्रदेश परीक्षा नीट तथा यूजी परीक्षाको प्रश्नपत्र चुहावट तथा अनियमितता प्रकरणलाई लिएर युवाहरूले थालेको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष शनिबार राजीनामा पत्र पठाउँदै उनले नैतिकताका आधारमा पद छाडेको स्पष्ट पारेका छन्। यसैबीच बेलायतको आर्टिफिशियल इन्टेलिजेन्स एआईलाई विशेष महत्व दिँदै कनिष्ठ नारायणलाई देशको पहिलो एआई मन्त्री नियुक्त गरिएको छ। प्रधानमन्त्री एन्टी बर्नहर्नले उनलाई मन्त्री परिषदको उच्च तहमा स्थान दिँदै नयाँ जिम्मेवारी सुम्पेका हुन्।
2: अब खेल र खेलाड़ीका खबर। रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि तोकिएको समय सकिन 6 महिना पनि बाँकी छैन। भरतपुर महानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिलेसम्म रंगशाला निर्माणको भौतिक प्रगति 59% र आर्थिक प्रगति 45% भएको छ।
1: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा खिमलाल देवकोटाले लेख्नु भएको छ, प्रदेश खर्चिलो र औचित्यहीन छन् भनेर। उहाँको शीर्षक छ, संविधानले संघीय इकाइका बीच अधिकारको विनियोजनलाई संघीयताको मूल मन्त्र र सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई तहगत सम्बन्धको आधार मानेको छ। अबको बहस प्रदेश चाहिने कि नचाहिने भन्नेमा होइन, बरु प्रदेशलाई कसरी थप सशक्त, मितव्ययी र अधिकार सम्पन्न बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्छ। संविधान प्रदत्त प्रदेशका अधिकार कार्यान्वयन गरिनुपर्छ। समस्या प्रदेशको अस्तित्वमा होइन, संविधानले दिएको अधिकार प्रयोग गर्न नदिने र प्रदेशलाई कमजोर बनाइराख्ने प्रवृत्तिमा समस्या हो। प्रदेश कमजोर बनाएर संघीयता बलियो हुँदैन, बरू यसलाई सक्षम र अधिकार सम्पन्न बनाएर मात्र संघीयताको जग बलियो हुन्छ। अन्त्यमा अधिकार माग्न काठमाडौँ जानु पर्दैन भन्ने प्रधानमन्त्रीको भनाई कार्यान्वयन गरिनुपर्छ। क्यानाडामा तीन तहको सरकारका कुल खर्च मध्ये प्रदेशको खर्च 45.30% छ। अमेरिकामा 45.49 र स्विजरल्याण्डमा 38.17% छ। तर नेपालमा प्रदेशको खर्च 10% पनि नहुनु दुर्भाग्यपूर्ण हो, आजको कान्तिपुर दैनिकमा छापिएको छ।
2: डिजिटल गवर्नेन्सका सम्भावना शीर्षकमा पद्मा जोशीको विचार गोर्खापत्रमा छापिएको छ। ई गवर्नेन्स बोर्ड अन्तर्गत सफ्टवेयर विकास र संचालन केन्द्र गठन गर्ने सरकारी निर्णय राष्ट्रको डिजिटल भविष्यका लागि रणनीतिक कदम हो। यसले सरकारी प्रणालीमाथि स्वामित्व, डेटा सुरक्षा र सेवा निरन्तरता मजबूत बनाउँदै डिजिटल परनिर्भरता घटाउन मद्दत गर्दछ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: Sarana यति बेला बिहानको 6 बज्यो
8: प्रसारण भइरहेको छ।
2: आज 2083 साल साउन 10 गते आइतबार सन् 2026 जुलाई 26 तारीख असार शुक्ल पक्षको द्वादशी तिथि
9: काया कैरनका साथमा
10: किसान पाइप प्रोडक्ट्स प्राली
9: राष्ट्रको शान किसान
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
8: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
8: सरूआमा सुशासन मैत्री अभ्यास अनलाइनबाटै 200 कर्मचारीको सरूआ सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास
2: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव
11: समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने दण्डित हुने चाहिँ त्यो कुरा सुनिश्चित गर्ने त्यो सुरुवात चाहिँ मन्त्रीबाट गर्नुपर्छ।
8: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया
2: र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ
13: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
15: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
15: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
17: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333 493-555
8: काया कैरनमा अब खबरको सिलसिला। एमाले र नेकपाले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो बेलुका दुई दलले सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेश र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख छ।
18: पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। हिजोको सहमतिसँगै वाम शक्तिबीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता नारायण काजी श्रेष्ठले बताउनु भएको छ। उहाँले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले भने निरन्तरता पाउन सक्ने बताउनु भएको छ। यसै गरी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सातवटै प्रदेशमा एमाले कांग्रेस र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव आएको तर त्यसमा कांग्रेस सहमत नभएको बताउनु भएको छ। प्रदेशमा सत्ता सहकार्य गर्दै एमाले र नेकपा शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
19: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूवा प्रणालीबाटै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा धेरै कर्मचारीले अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिने गरेका छन्। अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा, आजको गोर्खापत्रमा खबर छ। यसैबीच कार्य सम्पादनका आधारमा अवसर प्रदान गर्ने घोषणा र तलब वृद्धि जस्ता निर्णय बालेन्द्र सरकारले चालेका सकारात्मक कदम भए पनि अन्य धेरै निर्णयले डर तथा दबाव सृजना गरेको कर्मचारीहरू बताउँछन्। त्यस्तै अवकाश सम्बन्धी नयाँ प्रस्तावको चर्चाले पनि कर्मचारीमा अन्यल थपेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने गरी प्रस्ताव सहितको नयाँ निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको विषय बाहिर आएपछि कर्मचारीको सरकारप्रतिको विश्वास थप कमजोर बनेको देखिन्छ। अहिले 58 वर्षमा अवकाश हुने कानूनी प्रावधान छ, यद्यपि प्रस्तावित विधेयक संसदमा दर्ता भइसकेको भने छैन। अवकाशको नयाँ प्रावधान सहितको विधेयक जस्ताको त्यस्तै कानून बनेर आए झण्डै 10,000 कर्मचारी समय अगावै अवकाशमा जानेछन्। त्यसरी अवकाश दिँदा 50 भन्दा बढ़ी सचिव, 260 जना सहसचिव र 700 भन्दा बढ़ी उपसचिव पर्नेछन्। अर्कोतिर फाजिल जगडामा परेर कहाँ पुग्ने हो भन्ने तनाव समेत कर्मचारीमा थपिएको चर्चा सिंहदरबारभित्र रहेको छ। आजको कान्तिपुरमा खबर छ।
18: कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन, भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। त्यहाँ स्वास्थ्य संस्था त छन् तर तिनमा चिकित्सक भेटिँदैनन्। करोड़ौंका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूमा भवन ठड़िएका छन् तर ती रित्ता बन्दै गइरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा 300 शैयाको प्रादेशिक अस्पताल छ तर त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दी अनुसार छैनन्, जहाँ दिनहुँ बिरामीको खचाखच भीड़ लाग्छ। सामान्य स्वास्थ्य परीक्षणका लागि पनि 2 दिन कुर्नुपर्छ। संघीयतासँगै सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो तर कर्णालीवासीका लागि विशेषज्ञ स्वास्थ्य सेवा अझै पनि आकाशको फल जस्तै बनेको छ। आँगनमा आएका सरकारहरूले आँगनमै विशेषज्ञ डाक्टर ल्याउन सकिरहेका छैनन्, जसका कारण विशेषज्ञ उपचार सेवाका लागि कर्णालीका दुर्गमका नागरिकहरू प्रदेश राजधानी नै पुग्नुपर्ने बाध्यता छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क हेर्दा प्रदेशमा हरिविजोग देखिन्छ, यसले पनि कर्णालीको स्वास्थ्य क्षेत्र कति भयावह अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ। कर्णाली प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी र पदपूर्तिको अवस्था निराशाजनक मात्र होइन भयानक छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका मुख्य अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको झण्डै 76% दरबन्दी रिक्त छ। कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको दरबन्दी नै पर्याप्त छैन, भएका दरबन्दीहरूमा पनि अधिकांश रिक्त छन्। 95 जना विशेषज्ञ डाक्टरको दरबन्दी छ तर कार्यरत भने 23 जना मात्र छन्। विशेषज्ञ डाक्टरका 72 वटा दरबन्दी रिक्त छन्। त्यसमा पनि जाजरकोट, डोल्पा, हुम्ला, मोगु, कालीकोट र दैलेख जस्ता दुर्गम तथा पहाड़ी जिल्लाका सरकारी अस्पतालमा 1 जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। ती जिल्लाहरू पूर्ण रूपमा विशेषज्ञविहीन बनेका छन्, जसका कारण नागरिकलाई जटिल प्रकृतिको बिमार लाग्यो भने जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। कर्णालीको स्वास्थ्य दुरावस्था करोड़ौंका पूर्वाधार शून्य विशेषज्ञ शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
19: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैरकानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नुभएको डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गर्नुभएको छ। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको समेत जयसीले बताउनु भएको खबर आजको नयाँ पत्रिकामा छ।
18: काया कैरनमा बजेट कार्यान्वयनमा हुने ढिलाई र यसले अर्थतन्त्रमा पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: एनबीएल सर्वसुलभ आवास कर्जा
21: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
20: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
21: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
20: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
21: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
20: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
21: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
20: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
21: शर्तहरू लागू हुनेछन्।
22: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
23: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
24: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने, सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास, कर्णालीको स्वास्थ्य क्षेत्र दुरावस्था, पूर्वाधार भए पनि विशेषज्ञको समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण झण्डै 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90,00,00,000 रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04,00,00,000 रूपियाँ थियो। कुल एक वर्ष अघिको तुलनामा गएको असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,00,000,00 रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा रहेकाले यस वर्ष पनि 21,24,00,00,000,00,000 को बजेट आएको छ। यसले आउँदा आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव समेत सरकारलाई थियो। आजको कान्तिपुरमा खबर छ।
1: फेरि पनि बजेटकै प्रसंग। आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। 19,64,11,00,00,000 को बजेट मध्ये असार मसान्तसम्म 15,82,16,00,00,000 मात्र खर्च भई समग्र खर्च लक्ष्यको 80.55% सीमित रह्यो, जसमा चालू खर्च 88.4% पुगे पनि विकास निर्माणसँग जोड़िएको पूँजीगत खर्च भने लक्ष्यको 46.79% खुम्चियो। राजस्व संकलन पनि लक्ष्यको 83.51% सीमित रह्यो, जबकि वैदेशिक अनुदान परिचालन झन कमजोर देखिँदै लक्ष्यको 58.5% मात्र सीमित रह्यो। यसले बितेको आर्थिक वर्षमा सरकारी वित्त व्यवस्थापन र बजेट कार्यान्वयन दुवै क्षेत्रमा गम्भीर चुनौती रहेको स्पष्ट पार्छ। साथी महेश गेवालीले आर्थिक वर्ष 83-84 को बजेट समयमै कार्यान्वयन गर्न सरकारले के गर्नुपर्छ भनेर अर्थशास्त्री दिलीराज खनाललाई सोध्नु भएको छ।
3: बजेट कार्यान्वयनलाई सुनिश्चितता गरेर अगाडि जानुपर्ने खाँचो र आवश्यकता छ। त्यो परिप्रेक्ष्यमा ठोस कार्ययोजना बनाउने, कार्ययोजनाभित्र ठेक्कापट्टा कल्टी गर्ने हो। ठेक्कापट्टासँग जोडिएका जग्गा प्राप्तिदेखि लिएर स्रोत साधनको उपलब्धतादेखि लिएर यी सबै कुराहरूको एउटा ठोस गरेर त्यो कार्ययोजना बनाउने र कार्ययोजनासँगै बनाएर तद अनुरूप चाहिँ एउटा एक्सन प्लान बनाउँछ। सबभन्दा महत्वपूर्ण पक्ष के हो भने जिम्मेवारीको पक्ष। समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने, दण्डित हुने चाहिने, त्यो कुरा सुनिश्चित गर्ने। त्यो सुरुवात चाहिँ नि मन्त्रीबाट गर्नुपर्छ। त्यो मन्त्रीलाई नै कारवाही गर्ने प्रक्रियाबाट सुरु गर्नुभयो भने तल तल जवाबदेहीको परिपाटी चाहिँ अलि सुनिश्चित भएर जान्छ। अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि सँगै प्रोजेक्ट प्रोग्राम तहदेखि, विभागदेखि, मन्त्रालय, योजना आयोग र अनि प्रधानमन्त्री तहमा समयबद्ध हिसाबले समस्या छन् भने समाधान त्यहाँ गर्ने हिसाबले ठोस, व्यवस्थित र प्रभावकारी बनाएर लिएर जानुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
4: यसलाई चाहिँ विशेष गरी कार्यान्वयन गर्दाखेरि सरकारलाई चुनौती चाहिँ के हुन सक्छ?
3: यति धेरै सुशासनको लाई प्राथमिकता दिएको सरकारले विकास प्रशासनप्रति चाहिँ असफल भयो भनेर मैले भनेको छु। 3 महिनासम्म तपाईँले ट्रान्सफर गर्न नपाउने कुरा, रकमान्तर गर्न नपाउने कुरा, त्यसको पनि पालना नगर्ने, आर्थिक वर्षको अन्त्यमा मनपरी ढंगले खर्च गर्न पाइन्न भन्ने कुरा त्यो पनि नगर्ने, नियमको परिपालना हुनुपर्ने हो। त्यो परिपालना नै नहुने र त्यो परिपालना नहुँदाखेरि कोही जवाबदेही जिम्मेवार पनि हुन नपर्ने, यस्तो किसिमको एउटा व्यतिथिपूर्ण एउटा अराजक परिपाटी छ। त्यसको अन्त गरेर जिम्मेवार हुनुपर्ने र कुरा नगरे चाहिँ दण्डित हुनुपर्ने परिपाटीलाई तपाईँले सुनिश्चित गर्नुभयो भने त्यो क्रममा जुन किसिमको विकराल स्थिति हिजोदेखि भोग्दै आएको अवस्था हो त्यसबाट बिल्कुलै नयाँ ढंगले जानेर कार्यान्वयनको पक्षलाई निर्मम तरिकाले सुनिश्चित गरेर अगाडि जानु बाहेक अर्को विकल्प छैन भन्ने कुरा हाम्रो जुन किसिमको खेलहरू हुने रह्यो यस्ता खेलहरूलाई पनि अन्त गर्ने हिसाबले अगाडि बढ्नु पर्ने खाँचो र आवश्यकता छ।
4: अहिलेसम्मको अवस्था हेर्दाखेरि आउने समयमा चाहिँ यो कार्यान्वयनमा चाहिँ सुधार हुने सम्भावना चाहिँ के आश लिन सकिन्छ?
3: यो सरकारले अथवा यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले वाचा गर्यो दुई वर्षमा दोस्रो तह राष्ट्रिय ग्रुप आयोजनाहरू कार्यान्वयन गर्ने कुराको उदाहरण लिए, त्यो वाचालाई विश्वास गरेर त्यो बहुमतको चाहिँ सम्मान गर्दै बिल्कुल विगत भन्दा फरक ढंगले जानुपर्ने खाँचो र आवश्यकता छ, र विगतमा भएन अहिले पनि हुन सकिरहेको छैन भन्ने कुराका त्यो एक्सक्युज हुन सक्दैन।
4: नागरिक वा भनौँ यो साना व्यवसायले चाहिँ बजेट कार्यान्वयन कमजोर हुँदा व्यवहारमा चाहिँ के कस्ता असर भोग्नु पर्छ?
3: शिक्षा स्वास्थ्यमा जुन ढंगले चाहिँ यो 3% कर लिने गरिया छ, बिजुलीमा जुन किसिमको 5% बाटो लगाउने गरिया छ, अहिले पनि सरकारले पुनर्विचार गर्नुपर्छ, त्यो चाहिँ नै खारेज गर्नुपर्छ भन्ने मलाई। 300-400 अरब रुपियाँको यसै पनि अलिकति सिस्टमलाई स्ट्रेन्थेन गर्नुभयो भने कर उठाउन सक्नुहुन्छ। आम रूपमा गरीब र विपन्नलाई चाहिने तपाईँको ठूलो प्रतिकूल असर भइरहेको हुन्छ, र आम रूपमा उद्योग व्यवसाय अझै पनि लगानी विश्वास चाहिँ भइरहेको छैन। थप रूपमा यो लगानी माग कसरी बढेर जान्छ साना उद्योग व्यवसायको, त्यो नयाँ ढंगले चाहिने विचार गर्नुपर्ने र अहिलेसम्म गरिएका जति पनि पहल छन् त्यसलाई रिभ्यू गरेर नीतिहरू ल्याउनु पर्ने खाँचो आवश्यकता छ।
1: वहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डिलीराज खनाल। फेरि पनि खबरकै सिलसिला, सरकार गठनदेखि ओह्रालो यात्राको शेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढ़ेको छ। यस बेला उहाँ आफैले सक्रियता देखाउन थाल्नु भएको छ। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ़दा शेयर बजार उँभो लाग्न सकिरहेको थिएन। व्यवसाय र उद्योगपतिमाथि सरकारको धरपकड़ चल्दै गर्दा लगानीकर्तामा त्रास बढ़ेको थियो, यसले गर्दा शेयर बजार निरन्तर उँधो गतिमै रहिरह्यो। यसै बेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कार्यवाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा शेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि शेयर बजार सरकारवालासँग भेटघाट शुरू गर्नुभयो। केही समय अघि प्रधानमन्त्रीले गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग शेयर बजारको विषयमा छलफल गर्नुभएको थियो। त्यसै गरी उहाँले गएको सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, लगानीकर्ता प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो। यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ। प्रधानमन्त्री निजी क्षेत्र मैत्री भन्दा सकारात्मक बन्यो शेयर बजार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
6: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आजै उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रतिकिलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्ममा बिक्री भइरहेको छ। यस्तो मूल्यवृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको झण्डै 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता, किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा त के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ भने पाउन सकेका छैनन्। व्यावसायिक बाख्रा पालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण उत्पादन घट्नु मात्र नभई बजारमा बिचौलियाहरूको अत्यधिक प्रभाव हो। उहाँका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा 4 तहका व्यापारी हुँदै पुग्छ। सबैभन्दा पहिले गाउँका स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि ती खसी संकलन गरेर अर्को व्यापारीलाई बिक्री गरिन्छ। दोस्रो व्यापारीले थोक व्यापारीलाई दिन्छ भने थोक व्यापारीबाट मासु पसलमा पुग्छ। अन्तत्व पसलले काटेर उपभोक्तालाई बिक्री गर्छ। प्रत्येक तहमा नाफा थपिँदै जाँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ़ने गरेको सुवेदीको भनाई छ। यता पशु सेवा विभागका अनुसार नेपालमा झण्डै 1,60,00,000 खसी बाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन बढ़दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशियो खसीको मासु उपभोक्ता मारमा गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि 5 हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका
5: उत्पादन बढ़दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशियो खसीको मासु उपभोक्ता मारमा गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि 5 हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान, नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित दिप्केले हामी सफल भयौं भन्दै यो युवाहरू को ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत हिजो राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोच जनता पार्टी कुनै औपचारिक राजनैतिक दल नभई कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार गरिएको कक्रोच प्रतीकमा मार्फत शुरू भएको व्यंग्यात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षामा प्रश्नपत्र चुहावट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त बनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षामा प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दवाब थप बढ़ेको थियो। यद्यपि आन्दोलनका संस्थापक दिपकीले शिक्षा मन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको बताउनु भएको छ।
5: अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लेग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्।

0: सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्।
1: अब केही खबर संक्षेपमा। आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातीको समयमा अलि ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
0: नियमित मनसून भइरहेका कारण शुक्रबारसम्म देशभर 83.30% रोपाई सकिएको छ। कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा 97.93% रोपाई सकिएको छ। सुदूरपश्चिममा 151,742 हेक्टरमा रोपाई सकिएको हो। सुदूरपश्चिममा जेठ दोस्रो हप्तापछि रोपाई थालिने भएका कारण अन्यत्रभन्दा छिटो सकिने गरेको छ। मधेसमा 78.60% रोपाई सकिएको छ। किसानले विगतमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाई गरिरहेका खबर नयाँ पत्रिकामा छ।
1: कपिलवस्तुको कपिलवस्तु नगरपालिका 5 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा अर्थात सिक्का भएको करूवा फेला परेको छ। एउटा करूमा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम रहेको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र 598 म्यानपावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता तत्काल नभई वैदेशिक रोजगारमा श्रमिक पठाउन नसक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीले सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अस्ति शुक्रबार युवा श्रम र रोजगार मन्त्री रामजी यादवलाई 15 बुधे माग बुझाउँदै 15 दिने अल्टिमेटम दिनुभएको हो।
1: र काठमाडौँमा अपराध हुने सबैभन्दा जोखिमपूर्ण दिन कुन होला? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ, तर प्रहरीको तथ्याङ्कले भने फरक तस्विर देखाएको छ। तथ्याङ्क अनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेको छ र अपराधको पीक आवर चाहिँ अपरान्ह 12 बजेदेखि बेलुका 6 बजेसम्म देखिएको छ। अपराधको हट डे सोमबार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
0: नहुने बिरूवालाई पानी नपिना।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी, बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
1: सरूवामा सुशासन मैत्री अभ्यास। अनलाइनबाटै 200 कर्मचारीको सरूवा। सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
0: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
1: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित। युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
0: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य भइरहेको विषयलाई व्यङ्ग्य गरिएको छ। यहाँ कार्टुनमा दुई पार्टीका शीर्ष नेता ओली र प्रचण्ड जस्ता देखिने व्यक्ति चेस खेलिरहेका छन्। त्यो देखेपछि कोठा बाहिरबाट एकजनाले त्यहाँ के हुँदैछ भनेर सोध्दैछन्, अनि जवाफमा कोठाभित्र रहेका एकजनाले भन्दैछन्, प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नै नखेले कसरी दिन बिताउने उहाँहरूले? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भयो। होला बोलाउने होला
5: दाई ढुकाउनुहोस् यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो पाँच मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
6: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ
7: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
5: सम्पर्क अनुप किसान सेनेटरी बाढगङ्गा एक मन्द्रेली टोल बठनपुर कपिल वस्तु
7: प्रोप्राइटर नोने थारू
6: सम्पर्क नम्बर 9814450750 र 9673131393
8: अब सर्प मार्नु आमा मार्नु नत्र चोक्छ यसले
9: यहाँ त्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
8: विषालु हो कि होइन कसरी चिन्ने त आमा
9: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ अनि अर्को हरियौ जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरानी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ
10: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ
11: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
12: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समयघासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट मायादेवीको विकास र सेवा प्रभावबारे सांसद आचार्यको चासो, पारदर्शी र गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण बनाउन प्रतिबद्ध रहेको उल्लेख। लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि पहिलो प्राथमिकतामा, बजेट भने वर्षेनी खुम्चिँदै। लक्ष्मणघाट बोलबम धाममा साउन 13 देखि भदौ 12 गतेसम्म श्रावणीको बोलबम मेला सञ्चालन हुने। धाम क्षेत्र वरिपरि मदिरा बिक्री वितरण नगर्न आग्रह। कपिलवस्तुमा एक वर्षमै 250 उद्योग व्यवसाय बन्द, सहज व्यावसायिक वातावरण सिर्जना गर्न आग्रह। र महाराजगंजमा आगलागी ठूलो क्षति, पीड़ित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन माग।

समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा कपिलवस्तु क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य मोहन आचार्यले मायादेवी गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीसँग विकास निर्माण संघीय सरकारका योजनाको प्रभावकारी कार्यान्वयन र जनमैत्री सेवा प्रभावका विषयमा छलफल गर्नुभएको छ। छलफलका क्रममा सांसद आचार्यले आफूले कुनै पनि प्रकारको भेदभाव र पूर्वाग्रह नराखी सबै स्थानीय तहलाई सम्मान दृष्टिले हेरेर काम गर्ने बताउनुभयो। उहाँले विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकले सहज पारदर्शी र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दीन मुसलमानले पालिका विकासका विभिन्न आवश्यकता प्रस्तुत गर्दै पछाडि परेको मायादेवी गाउँपालिकालाई विकास निर्माणका योजनामा उच्च प्राथमिकता दिन सांसद आचार्यसँग आग्रह गर्नुभएको छ। उहाँले संघीय सरकारबाट प्राप्त हुने योजना तथा स्रोत साधनको न्यायोचित वितरण मार्फत पालिकाको समग्र विकासमा सहयोग पुर्याउन अनुरोध गर्नुभएको छ। छलफलमा गाउँपालिकाका अन्य जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो। सांसद आचार्यसँगै रासोपा कपिलवस्तु जिल्ला अध्यक्ष शिव सुवेदी र जिल्ला सचिव यमलाल आचार्य पनि सहभागी हुनुभएको थियो। छलफलमा स्थानीय विकासका प्राथमिकता, पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र संघीय सरकार का योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा सकारात्मक र रचनात्मक विचार आदान प्रदान भएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कपिलवस्तु जिल्ला कार्य समितिको आयोजनामा हिजो जिल्लाका नगरपालिका सभापति पार्टी नेतृत्व पंक्ति तथा जनप्रतिनिधिहरूको सहभागितामा संगठन निर्माण सुशासन र समसामयिक राजनैतिक विषयमा केन्द्रित अन्तर्क्रिया कार्यक्रम समापन गरिएको छ। कार्यक्रममा पार्टी संगठनलाई स्थानीय तहसम्म अझ प्रभावकारी बनाउने सुशासनको संस्थागत अभ्यासलाई मजबूत बनाउने जनसेवामुखी कार्यशैलीलाई प्राथमिकता दिने तथा समसामयिक राजनीतिक र विकास सम्बन्धी विषयमा गहन र रचनात्मक छलफल गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले संगठन विस्तारसँगै जनविश्वास कायम राख्न उत्तरदायी नेतृत्व, पारदर्शिता र जनउत्तरदायित्वलाई पार्टीको मूल आधारका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मोहन आचार्यले राजनैतिक परिवर्तनको उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा, सुशासन र जवाबदेही शासन प्रणाली उपलब्ध गराउनु भएको उल्लेख गर्दै त्यसका लागि पार्टी संगठनले जनतासँग अझ निकट बनाएर अघि बढ़नुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै प्रतिनिधि सभा सदस्य विक्रम सिंह थापाले विकास निर्माण, सुशासन र राजनैतिक संस्कारलाई सँगसँगै अघि बढ़ाउनु पर्ने आवश्यकता औलाउँदै जनअपेक्षा अनुसार पार्टीले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा रासोपा कपिलवस्तु जिल्ला अध्यक्ष शिव सुवेदीले पार्टीको आगामी संगठनात्मक कार्यदिशा, सदस्यता विस्तार, स्थानीय तहमा संगठन सुदृढ़ीकरण र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउने योजनाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा उपस्थित नेताहरूले पार्टीको भावी रणनीति, संगठन विस्तार, स्थानीय तहका चुनौती र विकासका सम्भावनाबारे समेत खुल्ला छलफल गरेका थिए। उक्त अन्तर्क्रिया कार्यक्रमको सहजीकरण रासोपा कपिलवस्तु जिल्ला सचिव तथा युवा नेता यमलाल आचार्यले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला भरका

0: को प्राथमिकता भित्र परे पनि कृषि क्षेत्रको बजेट भने वर्षेनी खुम्चिदै गएको छ। तर यता सरकारले अर्थतन्त्रको मुख्य आधार कृषि बनाएको छ। सरकारले पछिल्लो समय कृषि क्षेत्रका उपलब्धि र चुनौतीको समीक्षा शुरू गरेको छ। कृषि पेशालाई सम्मानित बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्नुपर्नेमा जोड़ दिएको छ। एक रिपोर्ट। राष्ट्रिय कृषि उत्पादनमा प्रदेशको हिस्सा 17.61% रहेको छ। कृषि उत्पादनका आधारमा लुम्बिनी देशकै तेस्रो ठूलो प्रदेश बनेको छ। लुम्बिनी प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान 32.05% रहेको छ। प्रदेशको कृषि वृद्धि दर राष्ट्रिय औसत भन्दा 3.05% बढ़िरहेको कृषि विकास निर्देशनालयले जनाएको छ। धान गहुँ र मकै मुख्य बाली हुन् भने तेलान उत्पादनमा लुम्बिनी पहिलो प्रदेशका रूपमा स्थापित भएको छ। कम जमीनमा बढ़ी उत्पादन गर्ने प्रवृत्ति बढ़दै गएको र धानको उत्पादन तथा उत्पादकत्वमा पनि सुधार देखिएको निर्देशनालयको भनाइ छ।
1: र यहाँ जम्मा 96 संस्थाहरूले
0: कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरीले कृषि पेशालाई सम्मानित पेशाका रूपमा स्थापित नगरेसम्म युवालाई आकर्षित गर्न नसकिने बताउनुभयो। उहाँले कृषि क्षेत्रलाई रोजगारी र सम्मानसँग जोडेर अघि बढ़नुपर्ने बताउनुभयो। किसान पेशागत सम्मान हुन आवश्यक रहेको उहाँको भनाइ थियो। रुकुम पूर्वलाई अर्ग्यानिक उत्पादन जिल्ला घोषणा गरी रासायनिक मल नपठाउने नीति, प्रांगरिक खेती प्रवर्धन र लसुन र आलुको उत्पादन र बजारीकरण विस्तार तथा बागवानी स्रोत केन्द्र निर्माणको योजना पनि सार्वजनिक गरिएको छ। माटो संरक्षण, गुणस्तरीय उत्पादन, कृषि अनुसन्धान र विश्वविद्यालय संघको सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने प्रमुख सचिव कृष्ण प्रसाद काप्रेले बताउनुभयो।
2: भनौँ न, अब कृषिको उत्पादन चाहिँ कुन क्षेत्रमा होइन, अब बारवटै जिल्ला सिलगढी पालिकामा कहाँ कहाँ बढेछ,
0: लुम्बिनी प्रदेशले कृषि उत्पादन, उत्पादकत्व र अनुसन्धानमा उल्लेखनीय उपलब्धि हासिल गरेको दावी गरेको छ। तर कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिए पनि बजेट भने वर्षेनी खर्दै जानु सबैभन्दा चुनौती बन्दै गएको देखिन्छ। अब सरकारले नीति तथा कार्यक्रमसँगै बजेटमा पनि उच्च प्राथमिकता दिन आवश्यक छ। दाङको देउखुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताको एक रिपोर्ट। रिपोर्टपछि अब बाँकी प्रसंग। हरिशयानी एकादशीको अवसरमा कपिलवस्तुको 4 नम्बर जितपुरमा आयोजित युवा भजन हिजो साँझ भव्य तथा श्रद्धापूर्वक सम्पन्न गरिएको हो। कपिलवस्तु युवा भजन समूहको आयोजनामा हिम्मत प्रतिष्ठान नेपालको सहयोग तथा सिरिङगाड सामुदायिक वन उपभोक्ता समूहको संरक्षकत्वमा सञ्चालन गरिएको कार्यक्रममा हजारौं भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको शुभारम्भ बटुक ब्राह्मणहरूद्वारा वैदिक स्वस्तिक वाचन, दीप प्रज्वलन तथा तुलसी रोपण गरी गरिएको थियो। कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख पाड़ी अर्यालले धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा नैतिकता, सद्भाव, अनुशासन र आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। यस्तै सिरिङ्गीघाट सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरीले युवाहरूलाई भजन संस्कारमूलक गतिविधिमा सक्रिय रहँदै समाजलाई सकारात्मक दिशामा अघि बढ़न आग्रह गर्नुभएको छ। हिम्मत प्रतिष्ठान नेपालका आचार्य कमल पौडेलले हरिशयनी एकादशीको धार्मिक महत्व तुलसीको आध्यात्मिक गरिमाबारे प्रकाश पार्नुभएको थियो। आयोजक संस्थाले धर्म संस्कृति संस्कार र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्धनका लागि आगामी दिनमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक

साहित्यिक कार्यक्रमलाई अझ व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका छ स्थित धार्मिक एवं पर्यटकीय गन्तव्य लक्ष्मणघाट बोलबम धाममा यस वर्ष पनि विगतका वर्ष झैं एक महिने श्रावणिक बोलबम जलार्पण यात्रा तथा मेला सञ्चालन हुने भएको छ। तिथि अनुसार यस वर्षको बोलबम जलार्पण यात्रा साउन 13 गते गुरूपूर्णिमादेखि भदौ 12 गते जनै पूर्णिमासम्म सञ्चालन हुने भएको छ। यद्यपि साउन महिना लागेदेखि नै प्रत्येक सोमबार पूजा गर्न आउने श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। मेलालाई व्यवस्थित सुरक्षित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले हिजो आयोजित सर्वदलीय र सर्वपक्षीय बैठकले सबै पक्षबाट पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। बैठकमा उडान नम्बर 6 का सबै टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी प्रहरी सुरक्षाकर्मी बुद्धिजीवी समाजसेवी युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका 6 का वडाध्यक्ष करूण टण्डनले लक्ष्मणघाट बोलबम धाम धार्मिक आस्थासँगै सामाजिक सद्भाव र पर्यटन प्रवर्धनको महत्वपूर्ण केन्द्र बन्दै गएको उल्लेख गर्नुभयो। यस्तै धामका अध्यक्ष रणबहादुर काउचाका अनुसार मेला अवधिभर प्रत्येक आइतबार साँझ 6 बजे गंगा आरती आयोजना गरिनेछ। त्यसपछि कपिल वस्तु युवा भजन समूहद्वारा भजन कीर्तन कार्यक्रम सञ्चालन हुनेछ। उहाँले धार्मिक वातावरणलाई थप पवित्र र अनुशासित बनाउन मेला अवधिभर धाम क्षेत्र वरिपरि मदिराको बिक्री वितरण नगर्न सबैलाई आग्रह गर्नुभयो। त्यसै गरी श्रद्धालुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै मेला अवधिभर आवश्यक प्रहरी परिचालन गरिने जनाइएको छ। यस वर्षको श्रावणिक बोलबम मेला लक्ष्मणघाट बोलबम धाम विकास समितिको आयोजना लक्ष्मणघाट सामाजिक विकास केन्द्र र कपिलवस्तु युवा भजन समूहको सह आयोजनामा तथा बाणगंगा नगरपालिका 6 वडा नम्बर कार्यालयको संरक्षकत्वमा सञ्चालन हुने भएको छ। आयोजकले एक महिने धार्मिक मेलामा सहभागी भई दर्शन जलार्पण तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई अनुरोध समेत गरेको छ। चल्ने अवस्था नभएपछि कपिल वस्तुमा एक वर्षमै 250 उद्योग धन्दा बन्द भएका छन्। गत आर्थिक वर्ष 2082-83 145 उद्योग र 105 वाणिज्य फर्म बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय कपिल वस्तुले जनाएको छ। गत आर्थिक वर्ष 2081-82 265 साना उद्योग र 137 वटा व्यावसायिक फर्म समेत बन्द भएका थिए। गत आर्थिक वर्षमा 359 नयाँ उद्योग तथा 356 व्यावसायिक फर्म दर्ता भएको छ। आर्थिक वर्ष 2081-82 333 नयाँ उद्योग साना उद्योग तथा 374 व्यावसायिक फर्म थपिएका थिए। गत आर्थिक वर्ष 937 उद्योग र 636 वाणिज्य फर्मले नवीकरण समेत गराएका थिए। एक वर्षमा 250 उद्योग धन्दा बन्द हुनु दुःखद कुरा भएको व्यवसायीहरूले बताएका छन्। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन पछि देशमा केही असहज स्थिति सिर्जना भए पनि नयाँ सरकार गठनपछि केही व्यवसायमा आशा जागेको छ। उद्योग धन्दा खुल्ने क्रम राम्रो भए पनि एक वर्षमा 250 उद्योग धन्दा बन्द हुनु दुःखद कुरा भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताउनु भएको छ। युवाहरू विदेश पलायन हुने क्रम बढेपछि यसको असर

उपलब्ध गराउनुपर्ने र आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्ने माग गरेका छन्। जनसेवा बहुमुखी सहकारी गजेडा कपिलवस्तुले सहकारीलाई व्यवस्थित गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ। हिजो गजेडामा संस्थाका पदाधिकारी सदस्य सल्लाहकार बीच वृहत अन्तर्सम्वाद गरी उक्त कुराको निर्णय गरिएको हो। शेयर सदस्यहरूलाई उत्पादनमा कसरी जोड्न सकिन्छ भने कार्यभूत छलफल गरिएको संस्थाका अध्यक्ष दोडा राजा सुवेदीले बताउनु भएको छ। सहकारीले गर्न सक्ने नयाँ योजना तयार गरी शेयर सदस्यलाई उत्पादन मा जोड्ने रणनीति बनाइएको अध्यक्ष सुवेदीले बताउनुभयो। कपिलवस्तु सहकारी स्थापनाका हिसाबले जेठो मध्यमा पर्ने जनसेवा बहुमुखी सहकारी संस्था पछिल्लो समय उत्पादन र रोजगारीको केन्द्र बन्न सफल भएको छ। बचत तथा ऋणको कारोबारसँगै विभिजन उत्पादन प्रशोधन तथा वितरण र मलखाद लगायतको विवरणबाट उत्पादन र रोजगारीमा अब्बल बन्दै गएको छ। सहकारीका सचिव देवी बहादुर पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, लेखा समिति संयोजक दिल्ली राज भूषाल, सल्लाहकारहरू डम्बर शर्मा, नन्दकिशोर शुक्ला, दिल्ली राज शर्मा भट्टराई, संस्थाका उपाध्यक्ष सरिता देवी ठकाल, गोविन्द प्रसाद गेवाली, दोलख बहादुर पछाई, मदन साई लगायतले सुझाव राख्नु भएको थियो। लायन्स क्लब अफ कपिलवस्तुले हिजो लायन्स पार्क सरसफाई गरेको छ। लायन्स क्लब अफ कपिलवस्तु वर्ष 2026-27 को वातावरण विशेष कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाढ़गंगा नौकपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा निर्मित लायन्स पार्क सरसफाई गरिएको हो। लायन्स क्लब अफ कपिलवस्तुले आफ्नै लागतमा निर्माण गरेको उक्त पार्क लायन्स क्लब अफ कपिलवस्तु तथा लियो क्लब अफ कपिलवस्तु सहित लायन्स क्लब अफ कपिलवस्तु स्टार र लायन्स क्लब अफ कपिलवस्तु दिदी बहिनीले संरक्षण र विकास गर्दै आएका छन्। क्लबका अध्यक्ष सुमन छेत्रीका अनुसार लायन्स क्लबले पवित्र धार्मिक स्थल कपिलधाम परिसरमा लायन्स क्लब अफ कपिलवस्तुको सामाजिक विकास कार्यक्रमलाई प्रभावकारी बनाउन लायन्स पार्क निर्माण गरिएको जानकारी दिनुभयो। गुल्मीमा अरिंगाल पुल्दा अरिंगालले टोकेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरीकाले गुल्मीका अनुसार जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर 5 हसराम कदममा कदमको रूपमा अरिंगाल पुल्ने क्रममा अरिंगालले टोकेर घाइते भएका सोही स्थानका 22 वर्षीय पूर्ण सिउ थामी मगर साउन 2 गते घाइते हुनुभएको र उपचारका क्रममा शुक्रबार राति लुम्बिनी प्रादेशिक अस्पताल बोटवलमा मृत्यु भएको हो। अरिंगालले निजको दुवै खुट्टामा टोकेर घाइते बनाएको थियो। बाँकीको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरा स्थित सुशील कोइराला पर्खर क्यान्सर अस्पतालमा नगर बस सञ्चालन हुने भएको छ। क्यान्सर अस्पतालको आग्रहमा बागेश्वर यातायात प्रणालीले क्यान्सरका बिरामीको आवागमन सहजका लागि अस्पतालमा पुग्ने गरी बस सञ्चालन गर्ने भएको हो। रूपन्देही जिल्लामा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ़दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। धार्मिक संस्था रुद्रगढ़को अगुवाईमा युवा अभियन्ता तथा सर्प उद्धारकर्ता विशाल पाण्डे र नवीन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पको पहिचान, सर्पबाट बस्ने उपाय, सर्पदंश भएमा अपनाउनु पर्ने प्राथमिक उपचार तथा सर्प संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरू गर्नु भएको छ। बुद्ध एयरले हिजो एटीआर 72-600 विमान भित्राएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गर्नेछ। बुद्ध एयरले कल साइन 9N AOS विमान फ्रान्सको

0: तुलुम्सबाट ल्याएको हो। यो एटीआर 7600 विमान उडान प्रणाली पूर्ण ग्लास ककपिट आधुनिक नेभिगेशन प्रणाली डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाएको छ। यिनी खबर सँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। मायादेवीको विकास र सेवा प्रभावबारे सांसद आचार्यको चासो, पारदर्शी र गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण बनाउन प्रतिबद्ध रहेको उल्लेख। लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि पहिलो प्राथमिकतामा, बजेट भने वर्षेनी खुम्चिँदै। लक्ष्मणघाट बोलबम धाम साउन 13 गतेदेखि भदौ 12 गतेसम्म श्रावणिक बोलबम मेला सञ्चालन हुने। धाम क्षेत्र वरिपरि मदिरा बिक्री वितरण नगर्न अनुरोध। कपिलवस्तुमा एक वर्षसम्म 250 उद्योग व्यवसाय बन्द, व्यावसायिक सहज व्यावसायिक वातावरण सिर्जना गर्न आग्रह। र महाराजगंजमा आगलागी ठूलो क्षति, पीड़ित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन माग। हवस् त, एफएम ब्यान्डको 89.2 समयकासँगै वेबसाइट www.budaabaaz.com, हाम्रो पात्र र बुदाबाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदाबाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिसलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: 哎呦，
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 को लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
0: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस भुटोल 5 रूपन्देही भुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-5131-6001, मोबाइल नम्बर 98-570-25-100, 98-570-33-999 र 98-570-31-533।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।
5: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 8 बज्यो।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
1: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढे बस्नु है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सुन्नु न,
6: भन न भन,
5: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
6: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
5: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
6: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
5: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
6: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
8: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
7: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
8: सम्पर्क ग्रीष्मा सप्लाई बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-570-51-713 संचालक गिरिराज कणेश।

0: शरीर कमजोर भयो टाउको पनि दुखेछ कहाँ जाने होला
1: चिन्ता लिनु पर्दैन ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी फार्मेसी र थाइराइड टाइफाइड सुगर सिबिसी एलएफटी लिपिड प्रोफाइल सेरोलोजी ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ
0: अनि थप विशेष सुविधा के
1: छ नि संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि
2: अनि सुन्नुहोस् त अल्ट्रासाउन्ड कलर डप्लर निशुल्क डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ लाइफ भिजन पोलिक्लिनिक गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक थप जानकारीका लागि सम्पर्क
3: 97 86 70 260
2: र 98 74 86 888 लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
4: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
2: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
5: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
0: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
2: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भाडगङ्गा एक बैरिया कपिलवस्तु
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98 570 50 243 98 026 25 243 र 98 013 51 417
2: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
4: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
2: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
5: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
0: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
2: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भाडगङ्गा एक बैरिया कपिलवस्तु
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98 570 50 243 98 026 25 243 र 98 013 51 417

0: त्यो हेरास्ने लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: हेरियो ब्रो स्रोत थाहा छैन मलाई तेरो नियति ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: थाइराइड र मधुमेह सहित का रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्याकिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी खोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ड्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
4: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98-570-78-010।

0: प्राधिकरणद्वारा भ्याडबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़ एमाले र नेकपा बीच पाँच प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै 4500 फर्म अनुगमन 2.5 करोड़ रूपियाँ जरिवाना असूल भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकोले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गते देखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसूलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँछ। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनैतिक स्थिरता सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायबाट 2,61,23,300 रूपियाँ जरिमाना असूल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ, जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्सेट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनशन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोल्पामा पहिरोमा पुरिएका दुईजना महिलाको शव भेटिएको छ। सेरम दरवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन पुगेका बेला पहिरोमा पुरिएका सुनसहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुहुन्छ। उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच दाङको देवखुरीमा माटोको डिस्कोले पुरिएका 13 वर्षीय एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरीकारले दाङका अनुसार राजपुर गाउँपालिका दुई बेलाको दुर्गा सामुदायिक वनभित्र ट्याक्टर सहित माटो लिन गएका बेला माटोको डिस्को खसेर राजपुर गाउँपालिका दुई बेलाका दिपेश चौधरी पुरिएका थिए। घटनापछि प्रहरी टोली पुगेर चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकीको पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार विस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गएको। अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ। यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जीत भएको प्रतिक्रिया दिनुभएको बीबीसी जनाएको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जीत रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दवाब छ। नेपाल उद्घाटन खेलमा काजकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लीग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

अनुप सर मैले तपाईँलाई यो युद्धमा साथ दिन सकिन, यो लडाई जसरी पनि जित्नुपर्छ। वीर गोर्खालीहरू कहिले हार्न जानेका छैनन्। जय वीर गोर्खाली।

0: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजु, म त पायस भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिनामा हुने समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या, शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846119125 र 9857052004।
6: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन,
6: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-531-6001, मोबाइल नम्बर 9857025100, 9857033900 र 9857031533।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।
4: भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनु लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144 49 50 750 र 98376 33 393।

0: 아유.
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगङ्गा चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: होला 100 रुपियाँमै विशेषज्ञ टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
2: यति बेला बिहानको 10 बज्यो।

0: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज कहे।

0: होइन ए दाइ, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा। प्रुफ राइटर ओम गहतराज, शुभ चिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
6: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सजो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
6: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
1: चिन्ता लिनु पर्दैन, थुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
0: अनि थप विशेष सुविधा के छ नि?
1: छ नि, संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ, अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
2: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास। कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
3: 97683 70260
2: र 98174 86888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
2: यति बेला बिहानको 11 बज्यो
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कडे
6: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
7: हेर न भतिजु म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
8: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
9: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिप निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
10: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाजु पर्न तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार
9: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664666 र 98214152191
9: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बी एन्ड बी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
13: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
14: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
15: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
13: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
15: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाबुला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98572-00004।
7: के भयो बहिनी, सबै कराएको सबै कराएको अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
8: सुन्नुहोस् न, हामी दुई दिन जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो, लौ न के गर्ने होला, लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो, लौ न दाइ के गर्ने होला, लौ न।
7: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन, यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले, सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
8: हुन्छ दाइ, हुन्छ।
7: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो, राजमार्ग 4 को 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ, यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी, म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु, तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
8: हुन्छ दाई, कत्रो बोल्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
9: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
10: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
11: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नु। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेशन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस भुटोल 5 रूपन्देही भुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-5131601, मोबाइल नम्बर 98570-25100, 98570-33900 र 98570-31533।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइटको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला मध्याह्नको 12 बजे।
5: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुनचाँदीको भाव बढ़्यो, सुनतोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भडेका गोलकिपर भोजिन्ना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जाइका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिइने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग, इभ्याक्युएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यी प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकामा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्नु भएको छ। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल हिजो नै धनगढ़ी पुगेर अनौपचारिक छलफल शुरू गर्नु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभयो। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनशन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रूपियाँ र चाँदी 60 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर आज सुन तोलाको 2,87,100 रूपियाँ र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा चाँदीको भाव 4,335 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, नाउल चक्रवातका कारण दक्षिण चीनमा 7 लाख भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल आज औपचारिक वार्ताको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सधैँको नेपाली भन्ने भावनाका साथ लगानी गर्न आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली देशका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेको समेत बताउनुभयो। साथै उहाँले आर्थिक विकासमा सरकारले प्रवासमा रहेकाहरूका साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको छ। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै 2 हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभयो। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल गर्दै ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो। यस्तै शक्तिशाली चक्रवात अर्थात टाइफुन नाउल आज बिहान दक्षिण चीनमा ठोकिएपछि ग्वांगहोङ प्रान्तमा तीव्र हावाहुरी र ठूलो वर्षा भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल दक्षिणी ग्वांगडोङ प्रान्तको हुइजोङ शहर मार्फत विङजोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो। आदिका कारण 7 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। जनजीवन प्रभावित हुनका साथै सयौं उडान र रेल सेवा रद्द गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उसका अनुसार यो वर्ष चीनमा ठोकिएको यो सबैभन्दा शक्तिशाली चक्रवात हो। त्यस्तै हङकङको मौसम विज्ञानका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। आँधीका कारण शहरभरि कम्तीमा 9 जना घाइते भएका खबरमा उल्लेख छ। यस महिनाको शुरूमा चक्रवात भावीले पूर्वी चीनमा तीव्र हावाहुरी र ठूलो वर्षा गराउँदा 20 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो। यसअघि जुलाई 3 चक्रवात मेसाक दक्षिणी चीनमा ठोकिएको हो। अब खेल खबर। के भडेका गोलकिपर भोजिन्ना चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 वर्षीय भोजिन्ना पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेसँगको सम्झौता सकिएपछि क्लबविहीन थिए। हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो। कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिनासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिना चिली पुग्ने जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिनालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ। अध्यक्ष मोसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिनालाई टोलीमा भित्र्याउने निर्णय गरिएको हो। उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टुंगिन भने बाँकी छ। विश्वकपमा स्पेनसँग बराबरी खेल्दै के भडेले इतिहासकै पहिलो पटक अंक जोड़ेको थियो। नकआउट चरणमा अर्जेन्टिनासँग अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित हुँदै के भडे विश्वकपबाट बाहिरिएको थियो। अनुभवी गोलकिपर भोजिनाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डावा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भडेका गोलकिपर भोदिना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज कणेल।

आयो। अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
1: चिन्ता लिनु पर्दैन, ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
0: अनि थप विशेष सुविधा के छ नि?
1: छ नि, संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ, अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
2: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास। कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
3: 97683 70260
2: र 98174 86 888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: कता हो काका लहर लहर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98644 19125 र 98572500 4।
6: सुन्नु न,
7: भन न भन,
6: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
7: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
6: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
7: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है, त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
6: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
7: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215 90095, 98573 56095 र 98174 52311।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरि लाइ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: सुन्नु न,
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाऊ न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाऊ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
4: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
7: नमस्कार, तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज। यो समय हो लोकगीत संगीतको। तपाईँहरू यति बेला सुन्न सक्नुहुनेछ नयाँ तथा पुराना लोकगीत संगीतहरू मात्र सामुदायिक रेडियो बुद्ध आवाजमा।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू।
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अङ्ग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
3: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नु। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेशन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि। सम्पर्क फोन नम्बर 071-531-6001, मोबाइल नम्बर 98-570-25-100, 98-570-33-900 र 98-570-31-533।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: युनाइटेड अस्पताल बाढगंगा साथ छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस्। युनाइटेड परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: सुन्दै हुनुहुन्छ सामुदायिक

0: तपाईं सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ। जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहडा कपिल, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगङ्गा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज कणे।
5: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
6: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
5: मरेको सर्पलाई चलाउन त चलाएन नि?
6: चलाइन सर।
5: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
7: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
5: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
8: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: नमस्कार, तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाज सँगै हुनुहुन्छ। यो समय हो पप गीत संगीतको। तपाईँ यति बेला पप गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: यसलाई भनिन्छ दुवै हातमा लड्डु।
1: नमस्कार, म शिशिर भण्डारी।
2: अनि हामी ट्विनी गर्ल्स।
3: म प्रिजमा हतिवडा।
4: अनि म प्रिन्सी हतिवडा।
5: र म सुरेन्द्र बसेल, कोरियोग्राफर तथा डिरेक्टर।
1: हाम्रो भिडियो पुरा हेरिदिनु भयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
3: लाइक, कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिनु है। अनि यो च्यानललाई सब्सक्राइब गर्नुभएको छ कि छैन, गर्नुभएको छैन भने अवश्य गर्नुहोला।
5: तपाईँहरूको लागि गजबको मौका रहेको छ।
1: हाम्रो माया जिन्दाबादमा टिकटक बनाउनुहोस् र ट्विनी गर्ल्स प्रिजमा र प्रिन्सीलाई भेट्ने सुबर्ण मौका पाउनुहोस्।
3: साथै जुन टिकटक भिडियोमा धेरैभन्दा धेरै लाइक्स आउँछ त्यो भिडियो जसले बनाउनु भयो उहाँलाई नगद रु 15,000 र आकर्षक उपहार पनि पाउनुहुनेछ। अनि भिडियो राख्दा हेसट्याग हाम्रो माया जिन्दाबाद कम्पलसरी राख्नुहोला। बाई।

0: कति नै त्यो कालो कोठी वालीले बचाउनु भएको न मिठोसँग खायो नि यार धोबी खायो यार
1: खुब हिरो भएर तँलाई बचाउनु जानुपर्छ नि तैँले गर्दा हामीले पनि खायो हेरे
2: हो
1: यार अनि त्यो राखेर के हो पाण्डा जस्तो भएछ त
0: नर्सु न यार

माया तिम्रो लागि एउटा सरप्राइज गिफ्ट छ नि। नै म त भेटेरै दिने हो, त्यो साटो मलाई किस चाहिन्छ नि। मलाई कस्तो लाज लाग्यो।

0: म छ है एकजना केटीमाथि दुई दुईजना झुन्डिरहेछन्
1: झुप्लाक तँलाई के मतलब
0: हो मलाई त के को मतलब तर केटा मलाई त्यो माथि चाहिँ डाउट छ है
1: भन्दा हो
0: त ठिकै हो भनिन्छ नि जस्तो शक्ति त्यसको भक्ति त्यो त भगवानै जानु
2: ठिक भनिस् मेरो जीव हो त्यो म पटाएर देखाउँछु त
3: चाहिँ जीव भन्दै बस म चाहिँ तेरो भाउजू बनाएर देखाउँछु
2: बनाउँछौ भाउजू पठाइसकेँ मैले
3: कहिले पठाइस् नि
2: मेरो त्यो मैले पठाइसकेँ
3: तेरो भाउजू हो मैले पहिल्यै पठाइ
2: तेरो भाउजू
3: तेरो भाउजू
2: तेरो
3: तेरो
2: तेरो
3: तेरो
2: तेरो
3: तेरो
2: तेरो
0: सोच्यो पहिले यो त कन्फर्म गर उसको छ कि छैन कोही

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फ्रिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्दार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
7: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
8: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
7: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
9: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
10: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
7: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
9: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
7: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बाढगंगा एक बैरिया कपिल वस्तु।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243 9806225243 र 9813514417।

0: भगवान यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
3: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144950.

0: 98 77 31 393 अलि दिन भयो शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
1: चिन्ता लिनु पर्दैन, ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
0: अनि थप विशेष सुविधा के छ नि?
1: छ नि, संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ। अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
2: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास। कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
3: 97 83 70 260
2: र 98 74 86 888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। पहिले मुख्य खबर। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा 2 जना पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ। बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई। मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1,023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा 1,320 देखि 30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नायकको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाण्डुसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिला समेत स्कूलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढ़ी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना भने अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा निस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदूरदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सरजू चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हप्तामा दुई दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका साथ चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कड़ा भिसा नीति र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाई छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 36,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोन्नै क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सघाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएका समाचार संस्था एएफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रूसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रूस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड, इंग्ल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बज जनाएको छ। बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी20 क्रिकेटका खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्याण्ड र इंग्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन्, जहाँ भारतीय टोलीले इंग्ल्याण्डसँगको एउटा मात्र एक दिवसीय खेलमा जीत हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको एकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी20 विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेयस अय्यरको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्याण्डसँगको दुई खेलको टी20 श्रृंखला 2-0 र इंग्ल्याण्डसँगको पाँच खेलको टी20 श्रृंखला 4-0 पराजित भएको थियो। चार पञ्जयङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा तीन वर्षमा 2,800 धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय।
9: सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: साली नदीको सिर,
13: मणि चूडको काख,
12: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
13: शान्ति र आनन्दको अनुभूति,
12: भीडभाडबाट टाढा,
13: सहरबाट नजिकै,
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
13: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
15: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
16: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
17: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङ प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यसको निर्माण शुरू गरेको थियो। 2 किलोमिटर 680 मिटर मुख्य लम्बाई रहेको यो सुरुङको निकास मार्ग र क्रस प्यासेज सहित कुल लम्बाई झण्डै 5.5 किलोमिटर छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सम्भावित विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले दैनिक 5-15 वटासम्म औषधि खाइरहेका पाइएको छ। महानगरपालिकाले 2082 साल माघ 18 गएको जेठ 31 गतेसम्म 70 वर्षमा भन्दा माथिका ज्येष्ठ नागरिकहरू प्रारम्भिक स्वास्थ्य परीक्षण सहित स्वास्थ्य सर्वेक्षण गरेको थियो। यस क्रममा सबै ओडामा गरेर 2847 ज्येष्ठ नागरिक समेटेका छन्। अध्ययनमा समेटेका मध्ये महिलाको संख्या 1794 र पुरूषको संख्या 1953 रहेको कार्यक्रमकी फोकल पर्सन कल्पना श्रेष्ठले जानकारी दिनुभयो। सर्वेक्षणले ज्येष्ठ नागरिकहरूमा नसर्ने दीर्घ रोगको चाप धेरै देखिएको छ। 2847 मध्ये 80% अर्थात 2282 जनामा उच्च रक्तचापको समस्या देखिएको छ। यसमा महिलाको संख्या 1471 र पुरूषको संख्या 811 रहेको छ। यस्तै 1794 महिला मध्ये 55% अर्थात 887 जना बाथ र हाड जोड्नेको समस्याले पीड़ित हुनुहुन्छ। यसै गरी 1953 पुरूष मध्ये 45% अर्थात 473 जनामा प्रोस्टेटको समस्या देखिएको छ। भक्तपुर नगरपालिका वडा नम्बर 9 कार्यालय र तचपापुचको संयुक्त आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालय उमेरका विद्यार्थी बीचको हाजिरी जवाफ प्रतियोगिता हिजो सम्पन्न भएको छ। प्रतियोगितामा प्रभात इंग्लिस स्कूल प्रथम, खोपटिङ इंग्लिस एकाडेमी द्वितीय र हिमालयन ग्लोरी इंग्लिस स्कूल तृतीय तथा बागेश्वरी मावि विद्यार्थी हित समिति चौथो भएको छ। उत्कृष्ट टोलीहरूलाई बागमती प्रदेश सभा सदस्य सृजना स्वैंजीले पुरस्कार वितरण गर्नुभएको छ। प्रथम हुनेले 15,000, दोस्रो हुनेले 12,000, तेस्रो हुनेले 9,000 र चौथो हुनेले 6,000 रूपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। र शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यीमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जसअनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। एउटै व्यक्तिले दुई वा त्योभन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। नागढुङ्गा सिस्ने कला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। र काठमाडौँ महानगरका ज्येष्ठ नागरिकले दैनिक 5-15 वटासम्म औषधि खाने गरेको पत्रकारलाई। 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
18: बुद्ध आवाज कता हो काका, लहर लहर गर्दै
19: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
18: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
19: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
18: हजुर, हाम्रा सेवाहरू,
19: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: युनाइटेड अस्पताल बारडिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
7: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजू, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, बिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्बरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824151291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: आमा राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
4: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट
4: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएका ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: सुन्नु न,
10: भन न भन,
9: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
10: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
9: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
10: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
11: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
10: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98573 56 095 र 98174 52311।

0: त्यति गरेपछि त भेट हुन्छ कि?
1: भगवानी भेट्न आएनन् भने त माया मारिदियो भयो।
0: मनले काम आउँदो रहेछ त नि, परास्त गरे जुम करे।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
5: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
5: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही, बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-531-6001, मोबाइल नम्बर 98570-25100, 98570-33993 र 98570-31533।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: अलि दिन भयो शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
3: चिन्ता लिनु पर्दैन, ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
2: अनि थप विशेष सुविधा के छ नि?
3: छ नि, संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ, अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
0: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास, कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
4: 97683-70260
0: र 98174-86888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: नमस्कार, तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज सुन्दै हुनुहुन्छ। यो समय हो नेपाली चलचित्रमा भित्रिएका अनि बजारमा चर्चा कमाएका गीत संगीतको पालो।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: आयो।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बज्यो।

0: 哎呦，
1: यो युनाइटेड हस्पिटल हेर हैन र भको कानी र सारे सारा बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिनै हैन।
0: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाथेगर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
0: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
0: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी

0: सूचना
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 572 4

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
2: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूहतर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही, बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-531-6001, मोबाइल नम्बर 98570-25100, 98570-33999 र 98570-31533।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215-90-00-95, 98570-56-095 र 98174-52-311।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: अलि दिन भयो शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
4: चिन्ता लिनु पर्दैन, ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
3: अनि थप विशेष सुविधा के छ नि?
4: छ नि, संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ, अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
5: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास। कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
6: 97-86-70-260
5: र 98-74-86-888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: 妈雷米托，
1: 卡纳蒂努文策，
0: 奥利巴巴雷，
1: 巴巴雷卡纳蒂努文策。

0: थैंक यू।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने।
0: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन।
1: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने, मनसून कमजोर हुँदा किसान चिन्तामा, पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
2: तराईमा हिसो छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई अरू केहीसँग खोज्नु पर्ने हुन्छ।
0: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश, भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार, नेपाल भलिबल लीगको अक्सन काठमाण्डुमा चल्दै भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङ मार्ग प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि हप्ता परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा संचालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र विस्फोटक पदार्थ बोकेका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ। जापानको 21.5 अर्ब भन्दा बढ़ी सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि निर्माण शुरू गरेको यो सुरुङको मुख्य लम्बाई 2 किलोमिटर 680 मिटर रहेको छ। कोविड महामारी र स्थानीय अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको यो सुरुङको संचालन जिम्मा भने जोइन्ट भेन्चर कम्पनी युक्सिन एआरटीले पाएको छ। सुरुङ मार्ग संचालनको पहिलो 15 दिन कुनै शुल्क लाग्ने छैन। त्यसपछि गाड़ीको आकार अनुसार कम्तीमा 60 रूपियाँदेखि बढ़ीमा 600 रूपियाँसम्म शुल्क तोकिएको छ, जसमा काठमाण्डुबाट बाहिरिदा शुल्क केही सस्तो पर्नेछ। धादिङको सिस्ने खोलादेखि काठमाण्डुको बलम्बु जोड्ने यो सुरुङ मार्ग संचालनपछि दूरी 2.5 किलोमिटर घट्नेछ भने दैनिक हुने घण्टौंको जामबाट मुक्ति मिल्नेछ। सुरुङ प्रयोग गर्दा काठमाण्डु आउँदा 33 मिनट र जाँदा बाहिर जाँदा 23 मिनट समय बचत हुने अनुमान छ। यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दा राखिएको शिलालेख हराएको विषयमा सड़क विभागले स्पष्ट पारेको छ। संरचना निर्माणको सहजताका लागि पहिले नै निकालिएको त्यो शिलालेख विभागको भवनमा सुरक्षित राखेको र भदौ 24 गतेको आन्दोलनका क्रममा भवनसँगै जलेर नष्ट भएको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्न पत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्न पत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्राचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। यसैबीच त्रिवी अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र लीक भएको घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियन सोबियोले व्यवस्थापन संकायका डीन महानन्द चालिसे र परीक्षा हेर्ने सहायक डीन भरत राईको राजीनामा समेत माग गरेको छ। सोबियो सभापति दीपकराज जोशीले जारी गरेको विज्ञप्तिमा घटनाबारे 2 दिनभित्र निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्न पत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानून बमोजिम कड़ा कार्यवाही गर्न समेत माग गरिएको छ। विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्न पत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख छ।
0: सरकारी प्रतिनिधि र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरू भएको छ। गएको बिहिबारदेखि कैलालीको धनगढ़ीमा 24 औं सत्याग्रह शुरू गर्नुभएका डाक्टर केसीको अनशन अन्त्य गराउने प्रयास स्वरूप औपचारिक वार्ता शुरू भएको हो। हिजै धनगढ़ी पुग्नुभएका शिक्षा सचिव चुडामणि पौडेलले यसअघि डाक्टर केसीसँग अनौपचारिक छलफल गर्नुभएको थियो र आज दिउँसोपछि औपचारिक वार्ता शुरू भएको हो। सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश अग्रवाल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जयसी र पवन थापा वार्तामा सहभागी हुनुभएको छ। सरकारी टोलीले केसीलाई सेती प्रादेशिक अस्पतालमा भेटेपछि त्यही वार्ता थालेको हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले व्यवस्था गरेको डाक्टर केसीको आरोप छ।
1: यसैबीच नारायणी अस्पताल वीरगंजमा बिरामीको ज्यान गएपछि भएको तोडफोड़ र चिकित्सकमाथि कुटपीटको विरोधमा वीरगंजका चिकित्सकहरूले आजदेखि अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। हड़तालका कारण सरकारी निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवा समेत प्रभावित बनेको छ। हिजो उपचारका क्रममा एक बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोड़फोड़ गर्नुका साथै डाक्टर प्रमोद राममाथि कुटपीट समेत गरेका थिए। गम्भीर घाइते डाक्टर रामको अहिले आईसीयूमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र प्रहरीले 5 जना स्वास्थ्य कर्मीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। तर नेपाल चिकित्सक संघ नारायणी शाखाले निलम्बन फिर्ता आक्रमणकारीमाथि कार्यवाही र चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सम्पूर्ण सेवा ठप्प पारेको हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।
0: मधेस प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 वटै जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र 1 जना तेस्रो देशका नागरिक छन्। उनीहरू विरूद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरैसो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमानागाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाण्डुसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन पनि बरामद भएको छ। मधेस प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिलाहरू समेत कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ।
1: कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुद्धोदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षीय रामबहादुर चाई र 28 वर्षीय सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा कमजोर हुन थालेको मनसून र पानी पर्ने सम्भावना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
9: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन, सरकारी प्रतिनिधि डाक्टर गोविन्द केसी पक्षीयबीच वार्ता शुरू, चिकित्सकमाथिको आक्रमणको विरोधमा वीरगंजका अस्पतालमा अनिश्चितकालीन हड़ताल लगायतका खबर प्रस्तुत गरे।
1: अहिले सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै ललितपुरको टीका थलीमा 34 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टाको तथ्याङ्क अनुसार देशका केही ठाउँमा मध्यम र केही ठाउँमा सामान्य पानी परेको छ। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा बादल लागे पनि वर्षा कम भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यसै गरी कोशी मधेश र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पर्सी पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना बढ़ी छ। धान रोपाई चलिरहेकै बेला वर्षा कम हुन थालेपछि किसानहरू कतै मनसून नै कमजोर भएको हो कि भनेर चिन्तामा परेका छन्। साथै अहिले नै मनसून कमजोर हुन थालेको हो भनेर साथी हृदय रिमाले जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाललाई सोध्नु भएको छ।
2: पहाड़ी क्षेत्रमा धेरै जसो पानी ठिकै छ, औषधको नजिकै छ, राम्रो पनि भइरहेछ। धेरै जसो समस्या चाहिँ तराईमा छ। तराईमा चाहिँ परेकै भए पनि एकदमै एकैचोटि परेर धेरै दिनसम्म सुक्खाहरू हुने समस्याहरू चाहिँ अहिले बढ़िरहेको छ। त्यही भएर यसपालिको जुन मनसुनको हेर्दाखेरि तराई क्षेत्र अलिक बढ़ी प्रभावित भइरहेछ। विशेष गरी मधेस पहाड़तिर चाहिँ औषधमै पानी भइरहेको हुनाले यो प्रक्रिया चाहिँ छ। अब अहिले अलिक कम भएको त बुझिहाल्यो, किनभने यो रिदममा अस्ति पानी पर्यो, प्रयोग कम भयो। फेरि आउने क्रममा छ यो सोमबार मंगलबार काठमाडौँ पूर्वलाई त छैन, पश्चिमतिर चाहिँ पानी पर्ने भनेर देखिरहेको छ।
10: पूर्वानुमानहरू पनि केही हदसम्म अलिकति नमिलेको अथवा चाहिँ जनमानसमा भ्रमहरू पनि सृजना हुने गरेको भन्ने खालको आरोप पनि लाग्छ।
2: विगतको एक दशक अगाडिको तुलना गर्ने हो भने त अहिले एकदम पूरै मिलेको जस्तो मान्छन् धेरै मान्छेहरूले, त्यसो भए भर पनि पर्छन् अहिले होइन। अब नेपालको प्राकृतिक प्रकोप लगायतको विपद व्यवस्थापनको लागि ठाउँ ठाउँको वर्षाको हिसाब गरेर त्यसको प्रिडिक्सनहरू भनौँ न हेरेर त्यसलाई प्लान गर्ने, ट्राफिक व्यवस्थापन गर्ने काम चाहिँ भइरहेको छ र त्यो एक किसिमले प्रभावकारी भएको छ। त्यति हुँदाहुँदै पनि अब ठूलो सिस्टममा अनुमानहरू ठ्याक्कै मिल्छ, ठूलो प्रणाली आउँदैछ र यसले व्यापक वर्षा हुन्छ भन्यो भने त्यो मिल्छ, तर अब पकेट एरियाहरूमा हुने कुराहरू चाहिँ र फेरि बिहान हुन्छ कि दिउँसो हुन्छ टाइपको कुराहरू, अनि तेस्रो चाहिँ एकै ठाउँमा क्लाउड बर्स्ट भन्छौँ कहिले काहीँ, त्यस्तो ठाउँमा चाहिँ कहिलेकाहीँ तयारी गर्न भ्याउने गरी नै त्यसको पूर्वानुमान गर्नलाई अलिक कठिन हुन्छ, त्यति मात्र इस्यु छ अहिले भनौँ न। राष्ट्रिय तहमा चाहिँ यो मिल्छ, प्रदेश तहमा पनि धेरै अडचन मिल्छ अहिलेको पूर्वानुमान, तर अब पालिका स्तरमा खोजियो भनेदेखि अथवा जिल्ला स्तरमा खोज्दाखेरि कहिलेकाहीँ मिल्न कठिन छ, त्यसैले सुधार चाहिँ हुँदैछ, तर त्यो दिशातिर मौसम पूर्वानुमान मिल्ने दिशातिर त हामीले धेरै प्रगति भएको छ नि होइन र, पालिका लेभलको फोरकास्ट गर्न अझै पनि कठिन भइरहेको छ।
10: केही ठाउँमा रोपाई हुन बाँकी रहेछ, अब यो पर्याप्त वर्षा भएन भने के हुन्छ, रोपाई गर्ने समयमा चाहिँ किसानलाई कस्तो असर गर्छ?
2: अझै पनि मनसुन असोजसम्म नै आउँछ, यो अहिले मनसुनको पिरियड जुन छ सक्रिय छ नि मनसुन, अब पानी तलमाथि हुन्छ नि, तर अब असोजसम्म नै मजाले मनसुनको पानी आउने हुनाले त्यसमा अहिले नि आत्किहाल्नु पर्दैन, तर जहाँसम्म रोपाईहरू पूरा हुन नसकेको कुरा सही हो, धेरै ठाउँमा चाहिँ अब आकाशकै पानी भर पर्नुपर्ने, अब कुलोहरू अब मूल नकुटेको केसमा स्थानीय मूलहरू पनि नहुने केसमा चाहिँ रोकिएको छ, तर धेरै जसो भइरहेको छ, तर अहिलेको हेर्दाखेरि जस्तो तपाईँले यो हप्ता अब आउँदो हप्ता चाहिँ बागमतीदेखि पश्चिमसम्मलाई पानी राम्रो पर्ने देखिन्छ, कमसेकम सोमबार मंगलबार अथवा बुधबार त्यस्तो छ, बाँकी त्यसले कभर गर्छ होला, पूर्वलाई समस्या हुन सक्छ त्यतिखेर पनि नभएको भए, तर यति हुँदाखेरि पनि पूर्व पश्चिम भनिरहँदाखेरि उत्तर र दक्षिणको कुरा पनि आउँछ, पहाड र तराईमा चाहिँ तराईमा अलिक पकेटहरूमा त परिरहेको छ, तर समग्र तराईलाई पर्याप्त हुने गरी चाहिँ पानी कम देखिरहेको छ यसपालि, किनभने त्यो ठूलो क्षेत्रहरू ठूलो सिस्टम प्रणाली नआइकन तराईले एकछत्र वर्षा गराउने सक्दैन, त्यसैले तराईमा इस्यु छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई चाहिँ अरू केहीसँग कुर्नुपर्ने हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाल। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम पाँच छ दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेशमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्।
0: यसैबीच पहिरोका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी सड़क बितेको 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क ठप्प हुँदा आवतजावतमा समस्या हुनका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरूद्ध सड़कको वस्तुस्थितिबारे जानकारी दिन पूर्वाधार विकास मंत्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उहाँहरूले सड़क सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी दिनुभएको हो। सड़क अवरूद्ध भएको लामो समय बितिसक्दा पनि सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। 10 दिनसम्म पनि यातायात सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सड़क खुलाउन माग गरेका छन्। प्रहरीका अनुसार कोदारी राजमार्ग सहित रूकुम पश्चिममा भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै अरखाँचीमा सन्धिखर्क गोरुसिङे सड़क, मुस्ताङमा जोमसोम कोरोला सड़क र रसुवामा मैलुङ स्याप्रोबेसी सड़क पनि पूर्ण रूपमा अवरूद्ध बनेका छन्।
1: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआईएनले यो पहल कदमी लिएको हो। कार्यक्रममा एआईएनकी कोषाध्यक्ष सुजिता माथेमाले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्नुलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा समेत लिनुपर्ने बताउनुभयो। ग्रे लिस्टिङको असर वैदेशिक लगानी, रेमिट्यान्स र मुलुकको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ। कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
11: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। बागलुङमा आइफोन नदिएको निहुमा एक 17 वर्षीय किशोरको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेका छन्। बडीगाड गाउँपालिका एकका लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। गएको साउन 1 गते साथीको जन्मदिन मनाउन गएका थापाको विवाह स्थानीय मनखोलामा सब फेला परेको थियो। जन्मदिन मनाउने क्रममा जाँड रक्सी खाएपछि घर फर्कदा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि झगड़ा भएको र कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजना साथीहरूलाई पक्राउ गरेको छ। काठमाडौँको साइपल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि मात्रै घर गएका थिए। हप्ता दिनसम्म बेपत्ता रहेका उनको प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको प्रयोग गरी खोजी गरेको थियो।
5: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध आन्दोलनरत पक्षले आज संघीय राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीड़ितहरूले काठमाडौँका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन्। संघर्षको निरन्तरता स्वरूप आज काठमाडौँको सड़कमा आएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दवाब दिएका छन्। किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको विरोध कार्यक्रम मार्फत पीड़ितहरूले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्।
6: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै वर्षायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा पटिहानी जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो। क्षेत्रीय होटल संघ चितवन अनुसार अघिल्ला वर्षको वर्षायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाई छ।
5: शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यसमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जस अनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा देखिन्छन्। एउटै व्यक्तिले दुई वा दुईभन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिम्याट भएका शेयर संख्या 18,60,29,58,782 किता रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ।
6: अब विदेशका खबर। दक्षिण कोरियामा चलिरहेको संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आशुका र फुजीवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। बुसान शहरमा आउँदो बुधबार जेठ 13 गते सम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको बोमा बाडिङ्लो माइग्रेटरी ल्याण्डस्केपलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको समाचार संस्था एपीले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाई चराई हुने क्षेत्रमध्ये एक मानिने यो ठाउँ दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। 12 ओलम्पियन देवताको पौराणिक वासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको 12 वर्ष लामो प्रयासले सफलता पाएको हो। माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढ़ेको बताउनु भएको छ। यसैगरी जापानको नारा प्रिफेक्चरमा रहेको आशुका र फुजीवारा प्राचीन राजधानी क्षेत्रका 19 पुरातात्विक स्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। जापानका संस्कृति मन्त्री कोबायाशी सिगेकीले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै यी सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्काल का लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गर्नुभएको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो चौथो र पाँचौं तथा नेपालले पहिलो र तेस्रो सेट जित्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार
5: नेपालको पुरूष भलिबल फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलको अक्सन काठमाडौँको एक होटलमा चलिरहेको छ। अक्सनमा रहेका 129 मध्ये 54 जना खेलाड़ीलाई 6 टोली अनुबन्ध गर्नेछन्। अक्सनको ए श्रेणीमा 56 र बी श्रेणीमा 63 खेलाड़ी छन्। टोलीहरूले ए श्रेणीबाट 4 र बी श्रेणीबाट 3 खेलाड़ी अनुबन्ध गर्नुपर्नेछ। यसअघि सबै टोलीले मार्की खेलाड़ी अनुबन्ध गरिसकेका छन्। एनभीएलमा हरेक टोलीमा 12 खेलाड़ी रहनेछन्। हरेक खेलाड़ीले 3 विदेशी खेलाड़ी अनुबन्ध गर्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट एक खेलाड़ी एनभीएलको पहिलो संस्करण आउँदो भदौ 12-21 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको कवर्ड हलमा हुने तालिका छ। प्रतियोगितामा सगरमाथा स्पायर्स, मधेश वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तर फाल्कन्स सुदूरपश्चिम गरी 6 टोली सहभागी छन्।
6: र भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 श्रृंखलामा 2-0 अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। यो श्रृंखलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ। यसअघि इंग्ल्याण्डले घरेलु मैदानमा 5 खेलको टी20 श्रृंखलामा भारतलाई 4-0 हराउँदै शीर्ष स्थानमा पुगेको थियो। टी20 वरियतामा अस्ट्रेलिया तेस्रो, न्यूजील्याण्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा यथावत छ। यस्तै नेपाल 15 स्थानमा यथावत छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने।
5: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिशका लागि समिति गठन।
6: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसून कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
5: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लीगको अक्सन काठमाडौँमा सल्दै भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक दोहोऱ्याउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
5: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: Adiós.
1: युनाइटेड अस्पताल बार्दिन्दाचार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
0: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना। कपिल वस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको संचालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल budghaawazfm@gmail.com वा संस्थाको कार्यालय बालगङ्गा 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक भेषराज पाण्डे, व्यवस्थापक कपिल वस्तु संचार सहकारी संस्था लिमिटेड, बालगङ्गा 4 गजेडा कपिल वस्तु। सम्पर्क नम्बर 076550180 र 076550181।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.2 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनी प्रदेशमा कांग्रेसका 5 मन्त्रीद्वारा सामूहिक राजीनामा, एमाले नेकपा सहमतिले लुम्बिनी सरकारमा तरंग, नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति दिइने, पर्सनल सिल एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध, कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, बस चालक प्रहरीको नियन्त्रणमा थप अनुसन्धान जारी, बर्सियामसँगै सर्पदंशको जोखिम बढ़दै जोखिमयुक्त स्थानमा जाँदा सतर्कता अपनाउन आग्रह, 29 वर्षदेखि कपिलवस्तु रेड क्रसको नेतृत्व एउटै व्यक्तिको हातमा, नेतृत्व हस्तान्तरणमाथि प्रश्न, र धार्मिक ऐतिहासिक र प्राकृतिक सम्पदाले समृद्ध अर्घाखाँची, पर्यटन विकास मार्फत आर्थिक समृद्धिको लक्ष्य।
1: युनाइटेड अस्पताल बार्डिङ्गा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा, हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा,
3: अन्य ओपिडी सेवा शनिबार बाहेक

0: एक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: अब समाचार विस्तारमा। नेकपा एमाले र नेकपा बीच शनिबार भएको प्रदेश सरकारमा भागबण्डा सहितको सहमति कार्यान्वयनमा दुवै दलमा समस्या देखिएको छ। प्रदेशमा हेरफेर हुने सरकारलाई लिएर कसिंगल काठमाण्डुमा चलिरहेको छ। शनिबार भएको सहमति पूर्व एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड दुवैले आफ्ना पार्टीमा संस्थागत छलफल, सहमति र निर्णय गरेनन्। यही कारण दुवै पार्टीमा सहमति कार्यान्वयनदेखि पार्टीभित्रका अन्तर संघर्ष पटाछेप खतरा भएको छ। यदि दुई अध्यक्ष लचिलो बनेनन् भने कतिपय प्रदेशमा मध्यविधि निर्वाचनसम्मको खतरा रहेको पार्टी वृत्तमा चर्चा हुन थालेको छ। सबैभन्दा बढ़ी समस्या एमालेमा देखिएको छ। अध्यक्ष ओलीले आफ्नो बहिर्गमनका पक्षमा खुलेका केन्द्रीय कमिटिका सचिवमध्ये कर्णालीमा मुख्यमन्त्री रहेका एमलाल कणेललाई शनिबारको सहमतिमा उक्त प्रदेश नेकपाको भागमा पारेर हटाइसकेका छन्। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणकै पक्षमा खुलेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर अरूको छनौटमा ओली तल्लीन भएका छन्। यद्यपि आइतबार कपिलवस्तुको चण्डौटमा आयोजित पार्टीको प्रदेश कमिटी बैठकमा एमाले महासचिव शंकर पोखरेल आउनु भएको थियो। उहाँले पार्टी विवादको बाछिटा रोक्ने प्रयत्न गर्ने बताउनु भएको छ। कोशी र लुम्बिनीमा भएका मुख्यमन्त्री हटाएर नयाँलाई बनाउन बहालवाला मुख्यमन्त्री राजीनामा दिनुपर्छ वा अविश्वासको प्रस्ताव ल्याउनुपर्छ। ओलीले हटाउन चाहेका दुवै मन्त्रीले पार्टीको संस्थागत निर्णय आए मात्र राजीनामा दिने बताएका छन्। लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन्। सरकारमा सामेल भएका 5 मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीलाई राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गर्नुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आइतबार कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री थनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मदत्त तिमल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी हुनुभएको थियो। अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्नुहुन्छ। यसअघि लुम्बिनी प्रदेशमा कांग्रेस र एमाले बीचको सहकार्यमा सरकार थियो, तर एमाले नेकपा सहकार्यको सहमतिपछि कांग्रेस प्रतिपक्षमा पुग्ने भएको छ। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मित गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङ मार्गको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाम्जा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यी प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले जनाएको छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रजननशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। तौलीहावा भैरहवा सड़क खण्ड अन्तर्गत कपिलवस्तुको सुदन गाउँपालिका छ बिमिहा चोक नजिक शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। तौलीहावाबाट भैरहवातर्फ जाँदै गरेको B1X4552 नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको LU/01004P3856 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार यशोधरा गाउँपालिका 2 पश्चिम भेडेहर निवासी 30 वर्षीय रामबहादुर चाई र 28 वर्षीय सर्जु चाई गम्भीर घाइते हुनुभएको थियो। उहाँहरूलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ठकालले जानकारी दिनुभएको छ। मृतकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ। दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढ़ाइएको जनाएको छ। कपिलवस्तुको गोरीसिंगै स्थित सर्पदंश उपचार केन्द्रले वर्षायामसँगै सर्पदंशका घटना बढ़न थालेपछि स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सामुदायिक टेलिभिजन बुद्धावासद्वारा प्रसारण हुने कार्यक्रम स्वास्थ्य सरकारमा बोल्दै केन्द्रका व्यवस्थापक नवीन भण्डारीले विशेष गरी बालबालिका र महिलाहरू सर्पदंशको बढ़ी जोखिममा पर्ने गएको बताउनुभयो। तथ्याङ्क अनुसार गोमन सर्पको डसाई बिहान र साँझको समयमा बढ़ी हुने गरेको उहाँले जानकारी दिनुभयो।
4: जुन जहाँ सर्पको बढ़ी जोखिम हुन्छ त्यस क्षेत्रमा बाल बालिकाहरू खेल्ने क्रममा बाल बालिकाहरूलाई चाहिँ सर्पको डसाई जुन पालहरू भयो र थुपारिएको ढुङ्गाहरू भयो झाडीहरूबाट चाहिँ बढ़ी डसेको बाल बालिकाहरू पाइन्छ र महिलाहरूलाई घरको कार्यहरू गर्ने क्रममा राति हिँड्दा असुरक्षित तरिकाले टर्च लाइटको प्रयोग नगरिकन हिँड्दाखेरि झुलको प्रयोग नगरिकन भुइँमा सुत्दा पनि बढी सर्पको डसाई पाइन्छ। गोबर सर्पको डसाई चाहिँ बिहान र साँझको समयमा चाहिँ बढी छ। हाम्रो सर्पदंशको तथ्याङ्कले त्यो देखाउँछ। त्यो कडेर सर्प जुन घोरघराई सर्प भन्छ हामीले, घोरघराई सर्पको डसाई चाहिँ दिनमा भन्दा प्राय अधिकांश हाम्रो सर्पदंशमा आउने तथ्याङ्कले के देखाउँछ भने रातिको 1 बजेदेखि बिहानको 5 बजेसम्ममा सर्पले डसेर आउनुहुन्छ।
3: व्यवस्थापक भण्डारीले रातिको समयमा टर्च लाइट प्रयोग नगरी हिड्ने, झुलको प्रयोग नगर्ने तथा घर वरपर कुना काप्चा खोल्सा खाल्सी र झाडीमा असावधानीपूर्वक जाने गर्दा सर्पदंशका घटना बढ़ने गरेको बताउनुभयो। त्यसै गरी राति बाहिर निस्कदा टर्च लाइटको प्रयोग गर्ने, शुद्ध अनिवार्य रूपमा झुलको प्रयोग गर्ने तथा झाडी र जोखिमयुक्त स्थानमा जाँदा सतर्कता अपनाउन आग्रह गर्नुभयो।
4: दसैँको अङ्गमा एउटा वा दुईवटा चिन्हहरू हुने अथवा स्क्याचहरू हुने एक वा दुई चिन्ह हुन्छ र बिस्तारै त्यो दसैँको अङ्ग चाहिँ दुख्ने सुन्निने हुन्छ गोमनको दसैँमा। र यसको दसैँको बिषको असरको लक्षण चाहिँ बिस्तारै दसिसकेपछि केही समयपछि टाउको भारी हुने अनि एक वस्तुलाई दुई वस्तु देख्ने होइन, बिस्तारै बोलीहरू लडबडाउने होइन जुन दसैँको अङ्ग चाहिँ एकदम सुनिने र त्यो जहाँ दसैँ छ त्यो अङ्गमा चाहिँ अब त्यो स्किनै कलरै चेन्ज हुने पनि हुन्छ र बिस्तारै वोमिटिङ हुने र यो कठोर सर्पको दसैँको लक्षण चाहिँ यो अधिकांश रातिमा हुने त्यो दसैँ र यसको दसैँ थाहा नपाउँदा धेरैजनाले अकालमै ज्यान गुमाउनु परेको घटना धेरै छ।
3: भण्डारीले कपिलवस्तुका स्थानीय बासिन्दालाई गोरीसिंगी स्थित सर्पदंश उपचार केन्द्र मार्फत निशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। साथै छिमेकी सिद्धगंगा सन्धिखर्क लगायतका स्थानीय तहसँग समन्वय गर्दै सेवा विस्तार गरिएको उहाँको भनाइ छ।
4: यदि हामीलाई राति एक्कासी सुतिरहेको अवस्थामा सकुशल सुतिरहेको अवस्थामा बिहान पख उठ्दा हामीलाई एक्कासी पेट दुख्ने पेट निचेर दुख्ने थुक्ने गाह्रो हुने होइन आँखा खुल्नहरू अप्ठ्यारो हुने शरीरहरू दुख्ने जस्ता लक्षणहरू अथवा शरीरमा त्यस्ता किसिमका असरहरू देखिएको छ।
3: नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु जिल्ला शाखामा केशव सिंह विगत 29 वर्षदेखि लगातार सभापतिको जिम्मेवारीमा रहेको विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार उहाँ विक्रमसम्म 2054 सालदेखि 2083 सालसम्म सभापति पदमा निरन्तर रहनु भएको छ। लामो समयसम्म एउटै व्यक्तिको नेतृत्व कायम रहँदा संस्थाभित्र नेतृत्व हस्तान्तरण आन्तरिक लोकतन्त्र र सुशासनको विषय फेरि चर्चा आएको छ। सार्वजनिक विवरणमा नेपाल रेडक्रसका विभिन्न जिल्ला शाखामा पनि दशकौंदेखि एउटै नेतृत्व कायम रहेको उल्लेख भएको छ। विवरण अनुसार सिन्धुपाल्चोकमा राजेन्द्र मान तालचा भडेल 2034 सालदेखि हालसम्म अर्थात 49 वर्ष संखुवा सभामा, सरोज कुमार वज्राचार्य 45 वर्ष रसुवामा, बाबुलाल तामाङ 43 वर्ष बारामा, राजेन्द्र सिंह खड्का 45 वर्ष र सप्तरीमा जोगेन्द्र भगत 36 वर्षसम्म सभापति रहनु भएको छ। कपिलवस्तुमा भने 29 वर्षसम्म एउटै व्यक्तिले नेतृत्व सम्हालिरहेको विषयलाई लिएर संस्थाभित्र नेतृत्व विकासको अवसर खुम्चिएको, नयाँ पुस्ताको सहभागिता कमजोर बनेको तथा संस्थागत लोकतान्त्रिक अभ्यास प्रभावित भएको टिप्पणी हुन थालेको छ। नेपाल रेडक्रस सोसाइटी देशकै अग्रणी मानवीय सेवामूलक संस्था भएकाले यसको नेतृत्व प्रणाली पारदर्शी, उत्तरदायी र समय अनुकूल हुनुपर्ने सरकारवालाको धारणा रहेको छ। उनीहरूले निश्चित कार्यकालपछि नेतृत्व परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंलाएका छन्। यद्यपि यस विषयमा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु जिल्ला शाखा तथा सभापति केशव सिंहको आधिकारिक धारणा प्राप्त हुन बाँकी रहेको छ। पत्रकारिताको सन्तुलनका लागि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्रका रूपमा परिचित छ। सुपादेवरालीदेखि खाँचीकोटसम्म, मथुरादेखि अर्घा भगवतीसम्म फैलिएका विभेद सम्पदाले यहाँको पहिचान मात्र स्थापित गरेका छैनन्, पर्यटन विकासको बलियो आधार समेत तयार गरेका छन्। एक रिपोर्ट।
5: यी सम्पदाको संरक्षण, सम्वर्धन र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि बढ़ाएको छ। सुपादेवराली, सिद्धेश्वर शिवालय, मथुराधाम, अर्घा भगवती, खाँचीकोट लगायत धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रचार प्रसार, पर्यटकीय सर्किट निर्माण, होमस्टे प्रवर्धन, शान्ति बगैंचाको विकास तथा पर्यटन मन्त्री पूर्वाधार निर्माणलाई विशेष महत्व दिएको छ। नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठका अनुसार अर्घा र खाँसीका राजाहरूले ऐतिहासिक सन्धि गरेको स्थलका रूपमा परिचित शान्ति बगैंचाको संरक्षण तथा विकास सँगसँगै सुपादेवराली आउने पर्यटकलाई खाँची हुँदै अर्घा भगवतीसम्म जोड्ने निशुल्क यातायात सेवा सञ्चालन गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ।
6: ती सुपादेवराली आउने धार्मिक पर्यटनलाई खाँची हुँदै हामीले अर्घासम्म जानको लागि यातायातको वास्तवमा व्यवस्था मिलाउनु पर्छ भन्ने भए आवाज उठिसकेपछि सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष 83-84 को बजेटबाट सम्बोधन हुने गरी ती धार्मिक पर्यटनलाई हामीले त्यहाँ सुपादेवराली आइसकेपछि अर्घा भगवतीको मन्दिरसम्म जानको लागि ट्रान्सपोर्टको व्यवस्था निशुल्क व्यवस्थापन गर्ने गरी अगाडि बढ्दैछौं।
5: पर्यटक सुरक्षा, ट्राफिक व्यवस्थापन, होटल तथा आवास पूर्वाधार विस्तार र निजी लगानी प्रोत्साहन मार्फत पर्यटनलाई स्थानीय आर्थिक विकाससँग जोड्ने रणनीति नगरपालिकाले अवलम्बन गरेको छ। धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटन मार्फत स्थानीय रोजगारी सिर्जना गर्ने र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ नगरपालिकाले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको छ। उहाँले सन्धिखर्कलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।
6: र सुब्बादेउरालीको जुन मन्दिरमा चाहिँ दिनौ दशौं हजारको भक्तजनहरू शुक्रबार शनिबारहरू यी बिदाका दिनहरूमा बढी आउने गर्नुहुन्छ। सुब्बादेउराली सहयोग गन्तव्य मध्येको एउटा गन्तव्य पर्छ। त्यो भीड़भाड़लाई ट्राफिक जाम व्यवस्थापन गर्नको लागि सन्धिखर नगरपालिकाले आफ्नो कार्यविधि बनाएर ट्राफिक व्यवस्थापन कार्यविधि 2083 शुरू गरेर सुब्बादेउरालीको त्यो ट्राफिक जामलाई जाम हटाउनको लागि व्यवस्थापन गर्ने गरी त्यो वास्तवमा कार्यविधि बनाउँदैछ। यो पनि जानकारी गराउन चाहन्छु।
5: यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष चुरा बहादुर केसीले अर्घाखाँचे जिल्ला धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले सम्पन्न भएकाले यसको पर्यटन सम्भावना अत्यन्तै उच्च रहेको बताउनुभयो। उहाँले खाँचीकोट अर्घा, भगवती, सुपा देउराली, सिद्धेश्वर शिवालय लगायतका सम्पदालाई एकीकृत रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय समुदायको सक्रिय सहभागिता, पूर्वाधार विकास, सरसफाई, होमस्टे विस्तार र पर्यटनमैत्री वातावरण निर्माण मार्फत पर्यटन क्षेत्रलाई स्थानीय आय आर्जन र रोजगारीको महत्वपूर्ण माध्यम बनाउन सकिने उहाँको भनाइ छ।
7: नगरपालिका अन्तर्गत पर्ने खाँचीकोट दरबार, अर्घा, भगवती जस्ता पर्यटकीय र ऐतिहासिक चाहिँ जुन धार्मिक स्थलहरू छन् यी धार्मिक स्थलहरूले हाम्रो पर्यटन प्रवर्धनको लागि चाहिँ निकै महत्वपूर्ण टेवा पुगेको छ भने आन्तरिक स्रोत र आन्तरिक आर्थिक उपार्जन र चाहिँ स्वरोजगारको व्यवस्था पनि भएको छ। तसर्थ चाहिँ पर्यटकीय हिसाबले हाम्रो सन्धिखर्क नगरपालिका र अर्घाखाँची अत्यन्तै महत्वपूर्ण चाहिँ ठाउँ हो।
5: धार्मिक आस्था, ऐतिहासिक गौरव, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको अनुपम संगम बनेको सन्धिखर्क नगरपालिका पर्यटन विकासको अथाह सम्भावना बोकेको क्षेत्र हो। स्थानीय सरकार, निजी क्षेत्र र समुदाय बीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सके यहाँका सम्पदाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाउने अपेक्षा गरिएको छ। पर्यटन पूर्वाधार विस्तार, सम्पदाको संरक्षण र प्रभावकारी परिवर्तन मार्फत सन्धिखर्क नगरपालिकाले समृद्धिको नयाँ आधार निर्माण गर्ने लक्ष्य लिएको छ। यी सम्पदाको संरक्षण, सम्वर्धन र दिगो उपयोग मार्फत स्थानीय आर्थिक विकास तथा समृद्धिको नयाँ आधार निर्माण गर्ने अभियानमा नगरपालिका निरन्तर अग्रसर देखिन्छ।
3: रिपोर्टपछि अब बाँकी प्रसंग। रोल्पाको सुनछहरी गाउँपालिका एक सिरम स्थित दवाङ लेकमा पहिरोमा पुरिएका दुई महिलाको शव भेटिएको छ भने एकजना घाइते भएका छन्। शनिबार दिउँसो गाई बाख्रा चराउँदै गरेका स्थानीय 51 वर्षीय असौजी खर्ती मगर र 36 वर्षीय अमरा खर्ती मगर अचानक खसेको पहिरोमा पुरिनु भएको थियो। स्थानीय र प्रहरीको सहयोगमा घटनास्थलबाट साँझ दुवैजनाको शव निकालिएको थियो। घटनाबाट 60 वर्षीय कुले खर्ती मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रणव पञ्चकुमार बाखुले बताउनु भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। यता दाङको राजपुर गाउँपालिका दुई बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका एक बालकको शनिबार राति मृत्यु भएको छ। माटोले पुरिएर स्थानीय 13 वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ भने 18 वर्षीय सुमित यादव घाइते हुनुभएको छ। माटो खन्ने क्रममा ढिस्को खसेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। रूकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिका दुई कुरल गाउँमा जंगली च्याउ खाँदा सातजना बिरामी भएका छन्। जिल्लाको विकट तथा दुर्गम गाउँ रलमा शनिबार बिहान बिरामी भएका उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास असफल भएपछि पाँच घण्टा पैदल हिँडेर गएका स्वास्थ्य कर्मीले ज्यान जोगाएका हुन्। स्थानीय 60 वर्षीय धर्म टेक पुन, 32 वर्षीय लोकेन्द्र पुन, 34 वर्षीय रचना पुन, 43 वर्षीय खडक पुन, 37 वर्षीय रथना पुन र 41 वर्षीय दन्त रोका 49 वर्षीय वरुण रोका बिरामी हुनुभएको हो। रूकुम पूर्वका प्रमुख जिल्लाधिकारी कोपिला राईका अनुसार शनिबार बिहान जंगलबाट ल्याएको च्याउ खानासँगै खाएपछि उहाँहरू बिरामी परेको खबर आएको थियो। उहाँहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, बेस हुने जस्ता समस्या देखिएका थिए। यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिमाना गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ते गाउँपालिका 3 मुसरिया स्थित पूर्व पश्चिम हाइवे होटललाई 25,000 जरिमाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिनुभएको छ। सहायक प्रमुख जिल्लाधिकारी सावित्रा पुन सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले 25,000 रूपियाँ जरिमाना गरेको हो। टोलीले होटलको फ्रिजमा अस्वस्थकर बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रंग प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूची नटाँसेको, नालीमा फोहोर पानी जम्मा भएको, भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या पाएपछि जरिमाना गरेको प्रमुख बरालले जानकारी दिनुभएको छ। एक दशक अघि बबई नदीको बाढ़ीले बर्दियाको सदरमुकाम गुलेरियामा ठूलो दंजनको क्षति भएको थियो। पछिल्ला वर्षमा गरिएको नदी व्यवस्थापन तथा तटबन्ध निर्माणपछि भने बाढ़ीको जोखिम उल्लेखनीय रूपमा घटेको भन्दै स्थानीयले राहत अनुभूति गरेका छन्। विक्रम सम्वत 2071 सालमा आएको विनाशकारी बाढ़ीमा 8 जनाको ज्यान गएको थियो भने सयौं परिवार प्रभावित भएका थिए। त्यसपछि सरकारले 2074 सालमा तत्कालीन बबई फादा औरही नदी व्यवस्थापन आयोजना स्थापना गरी नदी नियन्त्रण तथा तटबन्ध निर्माणको काम शुरू गरेको थियो। आयोजनाले जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर तटबन्ध निर्माण गरेपछि गुलरिया नगर क्षेत्र बाढ़ीबाट धेरै हदसम्म सुरक्षित बनेको स्थानीयको अनुभव रहेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा 1 महिनामा कुल 20 मुद्दा दर्ता भएका छन्। गत असार महिनामा त्यहाँ ज्यान सम्बन्धी अभद्र व्यवहार, चोरी सम्बन्धी कसुर, जबरजस्ती करडे, ठगी, लिखित कालोबजारी सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। वर्षौंदेखि नागरिकता विहीन जीवन बिताइरहेका पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाको नागरिकता समस्या समाधान गर्ने तयारी स्वरूप सरकारले पहिलो चरणमा 200 बेस घरधुरीको विस्तृत विवरण संकलन गरेको छ। गृह मन्त्रालयको असार 19 गतेको निर्देशनपछि सुस्ता गाउँका सबै परिवारको विवरण तथा वडा कार्यालयले नेपाल प्रहरीको रहबरमा संकलन गरी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा बुझाएको हो। विवरणमा प्रत्येक घर मूल्य सहित परिवारका सबै सदस्यको अभिलेख समेटिएको छ। डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष 2082-83 विभिन्न प्रजातिका 197 वन्यजन्तुको उद्धार गरेको छ। 197 वन्यजन्तु मध्ये सबैभन्दा धेरै सर्प प्रजातिका 170 वन्यजन्तुको उद्धार गरेको हो। यिनी खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनी प्रदेशमा कांग्रेसका 5 मन्त्रीद्वारा सामूहिक राजीनामा, एमाले नेकपा सहमतिले लुम्बिनी सरकारमा तरंग। नागडुंगा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्काल आकस्मिक गाड़ीलाई मात्र अनुमति दिइने प्रजननशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई पूर्ण निषेध कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु बस चालक प्रहरीको नियन्त्रणमा थप अनुसन्धान जारी वर्ष्यामसँगै सर्पदंशको जोखिम बढ़दै जोखिमयुक्त स्थानमा जाँदा सतर्कता अपनाउन आग्रह 29 वर्षदेखि कपिल वस्तु रेड क्रसको नेतृत्व एउटै व्यक्तिको हातमा नेतृत्व हस्तान्तरणमाथि प्रश्न र धार्मिक ऐतिहासिक र प्राकृतिक सम्पदाले समृद्ध दर्ग खाँची पर्यटन विकास मार्फत आर्थिक समृद्धिको लक्ष्य हवस् एफएम ब्यान्डको 89.2 मेगासँगै वेबसाइट www.budapest.com हाम्रो पात्र र बुदाबाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो थप सूचना र जानकारीका लागि रेडियो बुदाबाज सुन्दै राख्नुहोला प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै सभा पनि विदा हुन्छु नमस्कार।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली।
1: के आउन बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विदाको सिलसिलामा अलिकति दुरूपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला, बाढ़ी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुङ्गा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौं।
0: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा। मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक, रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि, युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको, त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित, फाइनल खेल पर्सि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डीन कार्यालय अन्तर्गतको परीक्षा सञ्चालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन शुरू गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्तित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिवीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिवीका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबुलियतमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफेले सीआईएमसँग बताउनुभयो।
1: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा पुरा दृश्य नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषय छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ, केही आउन बाँकी छ। त्यही हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। त्यो रेकर्ड अनुसार 200 प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा चाहिँ छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन, यो कुन दिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदन यो सबै कुरा समेट्नेछौ।
5: यसअघि त्रिवेले अध्ययन विधाको दुरूपयोगबारे छानबिन गर्न 3 समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवेका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 जना पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,69, क्रोसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 जना पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
3: 3% जति लास्ट इयरको भन्दा बढ़ेको जस्तो देखिन्छ। अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
5: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका 5 मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएमसँग बताउनुभयो।
6: दलको नेतालाई जिम्मा लगाएका छौ होइन, दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा होइन। हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौं होइन। हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्छ कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन। अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधा हुने कुरा भएन। हामी राजनीतिमा अलरेडी हामी दलसँग बुझाएका छौं।
5: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित 3 गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले 3 गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ। अबको 3 देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
7: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सरदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ. त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना त हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ.
5: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ. करिब 29 अर्ब रूपियाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो. आयोजनाका अनुसार शुरूको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ. त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रम सञ्चालनको अनुमति दिइनेछ. पैदल यात्री, दुई पाङ्रे र प्रचलित सिल पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो.
2: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ नि त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौँ. अनि यसको बिचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ क्या, एकैचोटि खोल्नु हुँदैन यसलाई. जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ क्या, जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ. अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ. त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ. त्यसपछि हामी करिब करिब एक महिनाको पछि पूर्ण रूपबाट प्रमेश सञ्चालन गर्नु तयारी छौँ.
5: साझा खबरमा अब खेल खबर. पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ. आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो. योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ. यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो. अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ. 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्. काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ.
0: रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित.
8: होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन,
9: ढिलो हुनेको कारण त हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन.
0: राजनैतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा.
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिकाबारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
13: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुरा, कटहरिया, फतुवा विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह:
14: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छ नगरको।
13: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
9: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब डेट निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
13: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्, तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
15: अनि त्यस्तै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखले त्यही बैठकमा बोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
13: स्थानीय वासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेन जिल्लामा:
16: यो महिनाको अन्तिमतिर गर्छु होला, के भन्नु, भागभन्डा मिलेन,
13: समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
17: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
18: नमस्कार बिहानी,
17: बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
0: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय बालबालिकाको सवालमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
18: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता

0: रसमान को आवाज कार्यक्रम साझा आवाज
1: लैंगिक समानता महिला अधिकार घरेलू हिंसा विरुद्ध बहस
2: महिला किसान का संघर्ष सपना र सफलताका कथा
3: प्रोफाइटर मधुमाया जीजी पढे हैन प्रोफाइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
4: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
0: पसिनाको सम्मान समानताको अभियान
2: कार्यक्रम साझा आवाज
5: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामनेट शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँ मा साथमा IPTV मात्र 250 प्रति महिना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
8: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 312 खण्डमा छौं वर्षायाममा पानी पर्ने मौसम यो मौसममा पानी जम्ने सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ्ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ्ने डाक्टरहरू बताउँछन् आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ जवाब दिँदै हुनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी
9: नमस्कार म बिहानी डाक्टर साहब बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ
10: नमस्कार बिहानी तिम्रो प्रश्नको उत्तर सुने हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने प्रदूषणको कुशिकार हुने खानेकुराहरूमा फोहोर झिने झिङ्गाहरू बढी फैलिने लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सर्व रोगहरू बढी सर्न सक्छ त्यही भएर सर्व रोगको प्रकोप बढी हुने हुन्छ त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुन सक्छ फोहोर खानेकुरा खाँदा पेटमा बान्ता हुने समस्याहरू आउन सक्छ त्यही भएर हामीले बर्खायाममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा फोहोर पानी खाँदा चाहिँ रोगहरू बढिरहन सक्छ
9: डाक्टर साहब मेरो नाम सुप्रिना हो हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ
10: सुप्रिना तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन

0: प्रखर बाइक डोराउँदै
1: कहाँ हुनु र भाई, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिलवस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443, 9826523 र 9813514417।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै,
2: कहाँ हुनु र भाइ?
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। तीन अन्तर्राष्ट्रिय संस्थाको दावीपछि न्यायपालिकाको स्वतन्त्रतामाथि नयाँ बहस, राजनैतिक हस्तक्षेपबारे उठे गम्भीर प्रश्न, विधिको शासन जोगाउन आग्रह।
1: सरकारले न्यायपालिकाले आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्वपूर्ण अवस्थामा पुगेको छ।
2: दुर्भाग्यपूर्ण प्रयत्न हो, कार्यकारीको छाया अदालत हुनै सक्दैन।
3: 73 सालमा पनि नेपाली कांग्रेसको जुन नेतृत्वमा सरकार थियो त्यो बेला पनि सम्माननीय सुशीला कार्कीजीलाई जुन महायोग दर्ता गरियो र त्यो आधार कारण पुष्ट हुन नसकेका कारणले गर्दा त्यो फिर्ता लिनु पर्यो।
0: मन्त्रालय गाभिएपछि सरकारको नयाँ संगठन संरचना र दरबन्दी कार्यान्वयन शुरू, तिर्वीको प्रश्नपत्र बाहिरिएको घटनामा सीआईबीको अनुसन्धान जारी, निर्माणाधीन रसुवागढ़ी भन्सारको काम तत्काल सम्पन्न गर्न गृहमन्त्रीको ताकेता। पाँच थरको फालेलुङमा पहिरोले चार परिवार विस्थापित, गाउँ नै उच्च जोखिममा, कानूनी उल्झनका कारण देशभरका 2000 एम्बुलेन्स थन्किए। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोगको दवाब दिएको भन्ने तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाको दावीले नेपालको न्यायपालिकामाथिको राजनैतिक हस्तक्षेपबारे फेरि बहस शुरू गराएको छ। तर उक्त दावी कति तथ्यमा आधारित छ, सम्बन्धित पक्षको धारणा के छ र विगतमा यस्ता आरोप कसरी उठेका थिए भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ। केही दिन अघि एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सरकारका पछिल्ला गतिविधिले न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए। विज्ञप्तिमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दवाब दिइएको र अस्वीकार गरे महाअभियोगको धम्की दिएको भन्ने विश्वसनीय रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको भनाइ छ। संविधानविद कृष्णमान प्रधानले प्रधान न्यायाधीशलाई काम गर्न असहयोग गरेको आरोप पुष्टि भए संविधान अनुसार सम्बन्धित न्यायाधीश विरूद्ध महाअभियोगको प्रक्रिया अघि बढ़ाउन सकिने व्यवस्था रहेको बताउनुहुन्छ। तर वर्तमान सरकार वा संसदले त्यसतर्फ कदम चाल्ने सम्भावना नरहेको उहाँको भनाई छ। अपरिपक्व वा राजनैतिक उद्देश्यले यस्ता निर्णय गरिए संविधानको मर्म, संसदको मनासाय र लोकतान्त्रिक प्रणालीमै दीर्घकालीन असर पर्न सक्ने भन्दै उहाँले संवैधानिक प्रक्रिया र कानूनी आधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
6: प्रधान न्यायाधीशलाई काममा असहयोग भयो, त्यस कारणले वरिष्ठ तीनजना न्यायाधीशलाई पनि महाभियोग लगाएर काम गर्न सहज बनाउनु पर्छ भन्ने जुन मिडियाबाट आइरहेको छ, त्यो हिसाबले चाहिँ अहिलेको सरकार र अहिलेको संसदले त्यो काम अगाडि बढाउनु हुन्न होला भन्ने मलाई लाग्छ, किनकि यो चाहिँ अलिक अपरिपक्व देखिन्छ। यसले के देखिन्छ भन्दा संविधानमा भएको व्यवस्था दलहरूको अथवा संसदको मनसाय यदि गलत भयो भने त्यसले दुष्परिणाम चाहिँ लामो असरसम्म दिन्छ भन्ने मलाई लाग्छ। अहिले जुन तीनजना मान्य न्यायाधीशहरू मान्य सपना प्रधान मल्ल, हरि फुयालज्यू र कुमार रेग्मीजीको विषयमा जुन सभामा आइरहेको छ, यो विषयमा चाहिँ अहिलेको संसद र सरकारले जुन दुईटै सांसदज्यूहरू अहिलेको जुन नयाँ अब सोचका साथ आउनुभएको छ, त्यसरी उहाँले यो सानो कच्चा काम गर्नुहुन्न भन्ने मलाई लाग्छ, किनकि उहाँहरूलाई महाभियोग लगाउनलाई अहिलेको विद्यमान संविधान र कानून गम्भीर उल्लङ्घन भएको दायित्व पूर्ण नगरेको भन्न प्रमाणित गर्ने अवस्था जनमानसको दृष्टिकोण हेर्दाखेरि त्यो देखिरहेको छैन।
5: उहाँले अहिले तीनजना न्यायाधीश विरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरी न्यायपालिका र मुलुकको समग्र संवैधानिक व्यवस्थामै गम्भीर समस्या निम्तन सक्ने बताउनुहुन्छ। साथै 2073 सालमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध महाअभियोग प्रस्ताव दर्ता भए पनि त्यसको आधार पुष्टि हुन नसकेपछि प्रक्रिया फिर्ता लिनु परेको घटना पनि स्मरण गराउनु भएको छ।
6: न्यायपालिका यस्तो एउटा अङ्ग हो, कार्यपालिका र व्यवस्थापिकालाई चेक एन्ड ब्यालेन्स गर्ने स्वतन्त्र न्यायपालिका रूपमा जुन स्थापित हुँदै आएको छ, यदि अहिले उहाँहरूले चाहिँ यो तीनजना मान्य न्यायाधीशको विरूद्धमा दर्ता गर्नुभयो भने त्यसले ठूलो एउटा अब समस्या ल्याउने अवस्था छ। जस्तो उदाहरण रूपमा तपाईँले हेर्नुभयो भने यो 73 सालमा पनि नेपाली काँग्रेसको जुन नेतृत्वमा सरकार थियो त्यो बेला पनि सामान्य सुशीला कार्कीज्यूलाई जुन महाभियोग दर्ता गरियो र त्यो आधार कारण पुष्ट हुन नसकेका कारणले गर्दा त्यो लिनु पर्यो र पछि सर्वोच्च अदालतकै फैसलाबाट उहाँ फेरि पुननियुक्ति पुनर्वहाली हुने जुन अवस्था सिर्जना गरेको थियो, त्यसले गर्दा नेपाली काँग्रेस लगायत किने दलहरूले आजसम्म 10 वर्षसम्म पनि त्यसको असर उहाँले भोगिरहेको हामी देख्न सक्दछौं।
5: अधिवक्ता सुशील सापकोटा कुनै पनि व्यक्तिलाई लक्षित गरेर पूर्वाग्रहका आधारमा योजनाबद्ध रूपमा महाअभियोगको प्रक्रिया अघि बढ़ाउनु विधिको शासनको सिद्धान्त विपरीत हुने बताउनुहुन्छ। उहाँले महाअभियोगलाई राजनैतिक प्रतिशोधको माध्यम बनाउन नहुने धारणा राख्नुभयो। उहाँका अनुसार सर्वोच्च अदालत मुलुकको सर्वोच्च न्यायिक निकाय भएकाले त्यसको स्वतन्त्रता र गरिमा जोगिनुपर्छ। सरकारले न्यायपालिकामा आमूल परिवर्तन गर्ने उद्देश्यले कदम चालिरहेको देखिए त्यसलाई गम्भीर रूपमा लिनुपर्ने तर्क उहाँको छ।
7: शुक्रबार एमनेस्टी इन्टरनेशनल नेपाल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुडिसले चाहिँ एउटा विज्ञप्ति निकालेर राजीनामा गर्न दबाब दिएको भन्ने कुरा आयो। तर सरकारको तर्फबाट कानून मन्त्रीको डिभिजन भएको अन्तर्गत पनि मैले सुने त्यहाँ चाहिँ त्यस्तो कुनै पनि दबाब दिएको छैन भन्ने कुरा आयो। हेर्नुहोस्, तर यहाँ म निवेदन के गर्न चाहन्छु भने कुनै पनि व्यक्तिप्रति लक्षित गरेर कुनै पनि पूर्वाग्रह वा योजना बनाएर हामीले महाआयोग लगाउनु चाहिँ उपयुक्त हुँदैन। विधिको शासनभन्दा बाहिरको विषय हो त्यो। तर एउटा प्रश्नसँगै के छ भन्नुहुन्छ भने सर्वोच्च अदालत भनेको देशको सर्वोच्च न्यायालय हो। सर्वोच्च न्यायालयमा त्यहाँभन्दा माथि न्यायिक उपचार प्राप्त गर्ने ठाउँ छैन नागरिकको लागि, र त्यहाँबाट आम नागरिकले प्राप्त गर्दै गरेको न्याय चाहिँ कति जनअपेक्षित छ भन्ने कुरा विवेचना गर्न सरकारले न्यायपालिकालाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्वपूर्ण अवस्था पुगेको छ।
5: संयुक्त विज्ञप्तिमा नेपालको संविधान अनुसार महाअभियोगको प्रक्रिया शुरू भएपछि संसदले निर्णय नगरेसम्म सम्बन्धित न्यायाधीश निलम्बनमा रहने उल्लेख गर्दै संवैधानिक मुद्दाको सुनवाई भइरहेको अवस्थामा तीन वरिष्ठ न्यायाधीश निलम्बित भए सर्वोच्च अदालतको संरचना र कार्य सम्पादनमै गम्भीर असर पर्न सक्ने चेतावनी पनि दिइएको छ। यता नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप स्वीकार्य नहुने बताउनुहुन्छ। विगतमा पनि विभिन्न सरकारले न्यायपालिकामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै उहाँले अहिले पनि त्यस्तै प्रकृतिका गतिविधि दोहोरिन थालेको बताउनुहुन्छ।
8: 64 सालमा नेकपा माओवादीले ठूलो पार्टी भएपछि चाहिँ यो अभ्यास चाहिँ राष्ट्रिय संस्थाहरूलाई आफ्नो अधीनमा राख्ने र एउटा सार्वभौम संस्थाहरूलाई अदालत भनेको स्वतन्त्र जसलाई न्यायपालिका भन्छौँ हामी होइन त्यसलाई चाहिँ आफ्नो कार्यक्षेत्रमा चाहिँ स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ होइन त्यसमाथि पनि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो। नेपाल आर्मीमाथि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो हिजो होइन 74 पनि नेकपाले बहुमत प्राप्त गरेपछि त्यतिखेर पनि चाहिँ त्यो प्रयत्न भएको थियो र अहिले फेरि त्यो प्रयत्न चाहिँ शुरू भएको छ। त्यो दुर्भाग्यपूर्ण प्रयत्न हो। कार्यकारीको छाया अदालत हुनै सक्दैन। कार्यकारीले आफ्ना संयन्त्रहरूलाई राम्रो चलाए भइहाल्यो। शक्ति पृथकीकरणको सिद्धान्त कार्यपालिका न्यायपालिका र व्यवस्थापिका लोकतन्त्रका अभिन्न अङ्गहरूले आफ्नो क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्ने हो नियम कानून संविधान
5: तीन अन्तर्राष्ट्रिय संस्थाले उठाएको प्रश्नले न्यायपालिकाको स्वतन्त्रता र राजनैतिक हस्तक्षेपको विषयलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याएको हो। लोकतान्त्रिक व्यवस्थामा न्यायपालिकामाथिको जनविश्वास अत्यन्तै महत्वपूर्ण हुने गर्छ। संविधानविद र कानून व्यवसायीहरूले पनि कुनै पनि कदम राजनैतिक आग्रह वा पूर्वाग्रहबाट नभई संविधान कानून र स्थापित प्रक्रिया अनुसार मात्रै अघि बढ़नुपर्नेमा जोड़ दिए। यसो गरेमा न्यायपालिकाको विश्वसनीयता मात्र होइन समग्र लोकतान्त्रिक प्रणालीप्रतिको विश्वासलाई पनि थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीसा मोते।
9: सरकारले मन्त्रालयहरू गाभिएपछि स्वीकृत भएको नयाँ संगठन संरचना र दरबन्दी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतका 283 पद राष्ट्रिय किताबखानामा दर्ता भएका छन्। राष्ट्रिय किताबखानाका अनुसार गाभिएका मन्त्रालयहरूमा दरबन्दी संख्या 225 घटाएर 140 कायम गरिएको छ। यस्तै सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मिलाएर बनाइएको सहकारी रजिष्ट्रारको कार्यालयमा 37 दरबन्दी तोकिएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएकै केही छिनमा सामाजिक सञ्जालमा बाहिरिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुईजनालाई नियन्त्रणमा लिएको छ। व्हाट्सएप ग्रुप मार्फत अर्गनाइजेशन बिहेभियर विषयको प्रश्नपत्र लीक भएको घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन छानबिन अघि बढ़ाइएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार परीक्षा केन्द्रबाटै मोबाइल मार्फत प्रश्नपत्र बाहिरिएको प्रारम्भिक आकलन गरिएको छ। घटनाबारे जानकारी पाउनसाथ गृह मन्त्रालय प्रहरीको साइबर ब्यूरो र त्रिविका पदाधिकारीसँग समन्वय गरी दोषीलाई नियन्त्रणमा लिएको मन्त्री पोखरेल पोखरेलले जानकारी दिनुभयो। घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने शिक्षा मन्त्री पोखरेलले प्रतिबद्धता जनाउनु भएको छ। आठ वर्षदेखि निर्माणाधीन रसुवागढ़ी एकीकृत भन्सार भवन निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार र जिम्मेवार प्राविधिकलाई कार्यवाही गर्ने चेतावनी गृहमन्त्री शोधन गुरूङले दिनुभएको छ। आज निर्माणाधीन क्षेत्रको निरीक्षणका क्रममा उहाँले कामदार थपेर निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो। गृहमन्त्रीको यस कदमप्रति स्थानीय बासिन्दाहरू भवन निर्माण समयमै सम्पन्न हुनेमा आशावादी देखिएका छन्। निरीक्षणकै क्रममा उहाँले सीमा सुरक्षा बलियो बनाउन र सेवा प्रवाह छरितो पार्न सुरक्षा एवं भन्सार कर्मचारीहरूलाई आग्रह गर्नु भएको छ। लगातारको वर्षापछि बस्तीको पुछारबाट पहिरो खस्न थालेपछि पाँचथरको फालेलुङ पाँच स्थित लुमाङदिन गाउँ उच्च जोखिममा परेको छ। पहिरोले घरमा क्षति पुर्याएपछि चार परिवार विस्थापित भएका छन् भने थप 35 घरधुरीका 168 जना संकटमा परेका छन्। अविरल वर्षाका कारण जमीनमा धाजा फाटेर पहिरो खस्ने क्रम नरोकिएपछि विस्थापितहरूलाई नजिकैको विद्यालयमा अस्थायी बसोबासको व्यवस्था मिलाइँदैछ। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार पहिरो प्रभावित क्षेत्रमा हाल संचार सम्पर्क समेत विच्छेद भएको छ। यसअघि पनि फालेलुङका अन्य वडाहरूमा पहिरोकै कारण 9 परिवार विस्थापित भइसकेका छन्। आफ्ना माग लिएर राजधानी मार्चका लागि काठमाण्डु आएका लघुवित्त पीड़ितहरू अविरल वर्षाका कारण थप समस्यामा परेका छन्। बस्ने उपयुक्त स्थानको व्यवस्था नहुँदा करिब 900 संख्यामा रहेका उनीहरू रत्न पार्क र शान्ति बाटिका वरपर गाड़ीको ओत र रूखको छहारीमा भिज्दै रात बिताउन बाध्य भएका छन्। सिंहदरबारतर्फ अघि बढ़ेका प्रदर्शनकारीहरूलाई सुरक्षा निकायले शान्ति बाटिकामा रोकेपछि उनीहरू त्यही धरनामा बसेका हुन्। जिल्ला प्रशासन कार्यालयले बसोबासको जिम्मेवारी लिन नसक्ने बताएपछि उनीहरूले खुल्ला आकाशमुनि नै प्रदर्शन जारी राख्ने निर्णय गरेका छन्। स्वास्थ्य ऐनको कड़ा प्रावधानका कारण नवीकरण हुन नसक्दा देशभरका करिब 2000 एम्बुलेन्स थन्किएका छन्। स्वास्थ्य संस्था बाहेक गैर सरकारी संस्था र निजी क्षेत्रले सञ्चालन गर्दै आएका एम्बुलेन्सको नवीकरण रोकिएपछि नागरिकहरू सहज स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। संयुक्त एम्बुलेन्स चालक संघका अनुसार स्वास्थ्य ऐन 2075 स्वास्थ्य संस्था बाहेक अन्य निकायलाई एम्बुलेन्स सञ्चालनमा रोक लगाएकाले यो समस्या आएको हो। संघले मानवीय सेवासँग जोड़िएको यस संवेदनशील विषयलाई गम्भीरताका साथ लिई ऐन संशोधन गर्न सरकारसँग आग्रह गर्ने तयारी गरेको छ। नेकपा एमाले र नेकपा बीच पाँच प्रदेशमा सत्ता साझेदारीको तीन बुधे सहमति भएसँगै प्रदेश तहको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। यो नयाँ समीकरणपछि बागमती र सुदूरपश्चिममा कंग्रेस नेतृत्वका सरकार जोखिममा परेपछि नेपाली कंग्रेसले सातै प्रदेशमा सत्ता सहकार्य वा जोगाउने विकल्पका लागि संवाद जारी राख्ने निर्णय गरेको छ। आज सानेपामा बसेको कंग्रेस पदाधिकारी र प्रदेशका नेताहरूको बैठकले परिस्थिति अनुसार अघि बढ़दै आवश्यकता परे सशक्त प्रतिपक्षमा बस्ने रणनीति बनाएको छ। केन्द्रमा संवादको जिम्मेवारी सभापति गगन थापा सहितका शीर्ष नेताहरूलाई दिएको छ। यता एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको उक्त सहमतिलाई लिएर नेकपाभित्रै असन्तुष्टि चुलिएको छ। पूर्व छलफल बिना हतारमा सहमति गरिएको भन्दै सह संयोजक माधव कुमार नेपाल पक्षले प्रचण्डको कदमको विरोध गरेको छ। सीमा क्षेत्रको सुरक्षालाई सुदृढ़ बनाउँदै अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले मुख्य 6 नाकामा बोर्डर इन्टरएक्सन टीम बीआईटी परिचालन गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले रूपन्देहीको डण्डा नाकाबाट यस विशेष टोलीको शुभारम्भ गर्नुभएको हो। झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रूपन्देहीको डण्डा, बाँकेको जमुनाहा र कञ्चनपुरको गड्डा चौकीमा प्रहरी नायब निरीक्षकको कमाण्डमा 14 जनाको टोली खटाइएको छ। बिहान 6 बजेदेखि बेलुकी 8 बजेसम्म सादा पोशाकमा खटिने यो टोलीमा महिला प्रहरी समेत सहभागी छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 241 दिन अर्थात 8 महिना भन्दा बढ़ी समय बिताएर अमेरिका र रूसको संयुक्त अन्तरिक्ष टोली आज कजाखस्तानमा सुरक्षित रूपमा अवतरण गरेको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रूसी अन्तरिक्ष यात्रीद्वय स्वर्गीय कोड इसभेर्स कोब र स्वर्गीय मिखाएव सोयुज एमएस 28 अन्तरिक्ष यान मार्फत कजाखस्तानको जिजकाजगन स्थित निर्धारित क्षेत्रमा अवतरण गरेका हुन्। अन्तरिक्षमा वैज्ञानिक अनुसन्धान र मर्मसम्भारको कार्य पूरा गरी फर्किएका उनीहरूलाई उद्धार टोलीले स्वागत गरेको छ। अवतरणपछि उनीहरूलाई हेलिकप्टर मार्फत कारागान्डा लगिनेछ, जहाँबाट नासाका विलियम्स अमेरिकाको ह्युस्टन र रूसी यात्रीद्वय रूसको स्टार सिटी फर्कनेछन्। र नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबल फ्रेन्चाइज लीग एनभीएलको खेलाड़ी अक्सन सम्पन्न भएको छ। काठमाण्डमा आज आयोजित अक्सनमा सहभागी छवटै टीमले राष्ट्रिय तथा प्रादेशिक स्तरका ए बी र सी श्रेणीका खेलाड़ीहरूमाथि उत्साहजनक रूपमा बोली लगाएका हुन्। नेपाली भलिबलको इतिहासमै नयाँ ढंगले सञ्चालन हुन लागेको यो लीग आउँदो भदौ 12 गतेदेखि काठमाण्डको त्रिपुरेश्वर स्थित कबड हलमा शुरू हुँदैछ।

0: फिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली कांग्रेसभित्र असन्तुष्टिको राजनीति गरिरहेका निवर्तमान उपसभापति पूर्ण बहादुर खड्काका लागि उहाँकै गृह जिल्ला सुर्खेतमै ठूलो राजनैतिक धक्का लागेको छ। क्रियाशील सदस्यता अध्यावधिक नगर्न नेता खड्काले दिएको दबाव र निर्देशनलाई अस्वीकार गर्दै सुर्खेतका नेता कार्यकर्ताहरू धमाधम अध्यावधिकमा लागेपछि खड्कालाई ठूलो धक्का लागेको हो। अझ रोचक र राजनैतिक रूपमा अर्थपूर्ण दृश्य त के देखियो भने खड्काका आफ्नै सहोदर भाइ तथा संघीय सांसद विष्णु बहादुर खड्का समेत संस्थापन पक्षले आयोजना गरेको अध्यावधिक भेलामा सहभागी भएर पूर्ण बहादुरको असन्तुष्टिको राजनीतिबाट अलग हुने स्पष्ट संकेत दिएका छन्। दाजु पूर्ण बहादुर खड्काले काठमाडौँमा संस्थापन पक्ष विरूद्ध मोर्चाबन्दी गरिरहँदा र सदस्यता अध्यावधिक रोक्न खोजिरहँदा उहाँकै भाइले गृह जिल्लामा संस्थापनको अभियानलाई सघाउनुले यो लड़ाई सिद्धान्तको नरहेर केवल व्यक्तिगत असन्तुष्टिमा सीमित भएको पुष्टि भएको छ। भाइ विष्णु बहादुरको यो सहभागिताले पूर्ण बहादुर खड्कालाई उहाँकै पारिवारिक र सांगठनिक जगबाट एक्लाइ दिएको छ। लामो समयदेखि उपगुटले ग्रस्त जिल्लामा केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलको प्रभावकारी सहजीकरणका कारण वर्षौंदेखि विभाजित नेता कार्यकर्ताहरू एउटै मंचमा उभ्याउन सफल भएका हुन्। बेलामा केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले सांसद खड्कातर्फ संकेत गर्दै घुमाउरो पारामा स्मरण गराएका थिए कि पार्टीको सदस्यता नै अध्यावधिक नगर्ने हो भने न त वैधानिकता रहन्छ न त नैतिक रूपमा सांसद पदमा बसिरहने आधार नै बाँकी रहन्छ। उनले विधान र वैधानिकताको कड़ा पाठ पढ़ाउँदै विधानभन्दा माथि कोही हुन नसक्ने र क्रियाशील सदस्यता अध्यावधिक नगरी 15 महाधिवेशनमा भाग लिनै नसकिने स्पष्ट पारेका थिए। बेलामा दुवै निर्वाचन क्षेत्र 9 पालिका र 900 ओडाबाट देखिएको उत्साहजनक र भव्य उपस्थितिले खड्काको जग भत्किएको प्रमाणित गरेको छ। दशकौंदेखि एउटै नेताको दबाव र गुटबन्दीमा जकड़िएको सुर्खेत कंग्रेसमा गुटको किल्ला भत्किएपछि धेरै नेता कार्यकर्ताले स्वतन्त्र महसुस गरिएको बताएका छन्। बेलामा कर्णाली प्रदेशका महामन्त्री निरञ्जन केसी सहमहामन्त्री उपेन्द्र बहादुर थापा कोषाध्यक्ष खगिसरा आचार्य लगायतका जिम्मेवार पदाधिकारीहरूको ऐक्यबद्धताले पनि कर्णालीमा खड्काको राजनैतिक वर्चस्व अब इतिहास बनेको देखाएको छ। काठमाडौँको चुनदेवीमा बसेर विद्रोह वा नयाँ दलको हुंकार छाड्ने असन्तुष्ट पक्षका लागि सुर्खेतको यो दृश्य एउटा गतिलो ऐना बनेको छ। आफ्नै गृह जिल्लाका कार्यकर्ता पदाधिकारी र सहोदर भाइले नै पार्टीको वैधानिक मूलधार र 15 महाधिवेशनको यात्रा रोजिसकेका बेला असन्तुष्ट समूहले गर्ने पार्टी फुटाउने वा बहिष्कार गर्ने धाक कति कमजोर छ भन्ने देखाउँछ। सुर्खेतको यो भेलाले नेपाली कांग्रेसभित्र व्यक्तिभन्दा विधान र गुटभन्दा पार्टी प्रणाली ठूलो हो भन्ने सन्देश दिएको छ। पूर्ण बहादुर खड्काका भाइ र निष्ठावान कार्यकर्ताहरूले देखाएको यो बाटोले कांग्रेसलाई विभाजनतर्फ होइन वैधानिक महाधिवेशन मार्फत थप एकबद्ध र सुदृढ बनाउने देखिएको छ।

0: एकमात्र डीटीएफ सेवा डिस्क होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
2: जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन्का साथमा
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
3: हरेक वर्ष विषालु च्याउ खाँदा मानिसहरू गम्भीर बिरामी भएर अस्पताल आउँछन् र केहीको मृत्यु पनि हुन्छ। यसको मुख्य कारण के हो?
5: च्याउहरू त थरी थरीका हुन्छन्। अब हामीले खाने च्याउहरू प्रशस्तै हुन्छन्, तर विशेष गरेर जंगलमा पाउने च्याउहरू थुप्रै छन्। विशेष गरेर गाउँघरतिर अलिकति बढी मात्रामा यस्तो खालको च्याउहरू खाने गर्छन्। ती च्याउहरू हेर्दा राम्रो भए पनि खान योग्य चाहिँ हुँदैन अथवा विषालु हुन्छन्। त्यो कारणले गर्दाखेरि मानिसहरूले त्यो च्याउको विषको कारणले गर्दाखेरि समयमा उपचार नगर्दाखेरि चाहिँ मृत्युवरण नै गर्नुपर्ने अवस्था चाहिँ आउँछ।
3: विषालु च्याउ खाँदा शरीरमा सबैभन्दा पहिले के असर देखिन्छ अथवा लक्षणहरू के हुन सक्छन्?
5: अब खाने बित्तिकै अब बान्ता हुने, अब वाक टाउको भारी हुने लगायत अब विभिन्न समस्याहरू, सास फेर्ने गाह्रो हुने, त्यस्तो खालको समस्याहरू बढी मात्रामा देखिने गर्छ। तर यो तुरुन्तै यदि केही गरी वास्ता गरिएन भने अब विषको असर, अब ढिलो उपचार पायो भने विषको असर चाहिँ तुरुन्तै शरीरभरि फैलिन सक्छ। र अब ढिलो गर्दाखेरि खास गरी जो मृत्यु भएको भन्ने कुराहरू आएको छ, ढिलो भयो भने चाहिँ उपचारमा मृत्यु भएको चाहिँ हामीले देख्छौँ। खास गरी यो इमर्जेन्सीमा बढी मात्रामा हामीले वर्षेनी देख्ने गरेको चाहिँ पाउँछौँ। र फेरि अब विषालु च्याउ र खाना हुने च्याउ यो चाहिँ अब बिकेको सल्लाह बिना त्यसरी चाहिँ आफूले खाइहाल्नु चाहिँ हुँदैन भन्ने चाहिँ हो।
3: च्याउ खाएपछि कति समयभित्र लक्षण देखिन सुरु गर्छ र यो कतिसम्म लक्षण रहन्छ?
5: अब यति नै भन्ने हुँदैन, यो अब खाएको केही घण्टामै देखिन सुरु हुन्छ। अब यो सबैलाई एकै समयमा देखिन्छ भन्ने कुरो होइन, तर मेरो भनाइ भनेको चाहिँ अब जब शरीर स्वास्थ्यमा अलिकति असहजता महसुसहरू सुरु हुन थाल्छ, त्यसको मतलब चाहिँ अब यो विषालु च्याउ हुन सक्ने भन्ने हामीले बुझ्नुपर्ने जरुरी छ। त्यसको कारणले गर्दाखेरि नै त्यस्तो अवस्थामा तपाईँ जो कोही पनि च्याउ खाइसकेको अवस्थापछि कुनै पनि स्वास्थ्यमा समस्या आएन, अब पखाला पनि लाग्न सक्छ, तुरुन्तै अब केही समयपछि अब बान्ताहरू हुन सक्छ, यस्तो कुराहरू देखियो भने त्यो विषालु च्याउ पनि हुन सक्छ है भनेर हामीले बुझ्नुपर्ने हो।
3: नजिकैको स्वास्थ्य संस्थामा पनि यसको उपचार हुन्छ कि कुनै एउटा तोकिएको स्वास्थ्य संस्था हुन्छ यो विषालु च्याउ खाएर बिरामी भएका बिरामीहरूको लागि?
5: ढिलो भयो भने त अब प्राथमिक स्वास्थ्य केन्द्रमा हुन सक्ने सम्भावना कम होला, तर सकेसम्म अब छिटै नजिकैको अस्पतालमा भएको राम्रो हुन्छ।
3: अब यो विषालु च्याउ नै हो भनेर शंका लागेपछि अब खाएपछि घरमै के गर्नुपर्छ अथवा के गर्नु हुँदैन?
5: म चाहिँ के भन्छु भन्दाखेरि अब घरमै बसेर उपचार गर्ने भन्ने कुरा चाहिँ म त्यसरी चाहिँ इन्करेज गर्दिनँ। सकेसम्म चाहिँ छिटो नजिकै अस्पतालमा जाने राम्रो हुन्छ।
3: हजुर, अब विषालु च्याउको कुनै विशेष औषधि नै हुन्छ कि उपचार लक्षण अनुसार गरिन्छ के हुन्छ?
5: त्यसको चाहिँ विशेष उपचार भन्ने कुरा चाहिँ अब हामीले त्यसको एन्टिडोटहरू चलाउनु पर्ने पनि हुनसक्छ। विषालुहरू च्याउको प्रयोग गर्दाखेरि पहिलो कुरो चाहिँ अब म घरमा बस्छु र घरकै कारणले घरमा बसेर अब जस्तो उदाहरणको लागि हामीले झाडा पखाला लगायो भने त अब घरमै पनि केही समय हेरेर त्यसको उपचार गर्ने भन्ने कुराहरू गर्दछौँ। तर यो विषालु हो, फेरि बुझ्नु पर्यो, विषालु जसरी सर्पदंशमा पनि विषकै कुराहरू आउँछ, त्यो कारणले गर्दाखेरि टक्सिक कुरा न हो यो। त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ सकेसम्म म चाहिँ के भन्छु भन्दाखेरि म घरमै बस्छु र कुनै औषधि खाएर ठिक पार्छु भनेर बस्नु त्यति बुद्धिमानी हुँदैन जस्तो लाग्छ। तुरुन्तै त अब स्वास्थ्य नजिकको स्वास्थ्य केन्द्रमा जान सक्छ, तर अलिक ढिलो नै भयो अब भनौँ घरमै ठिक हुन्छ कि भन्दै बस्नु थाल्यो भने त ढिलो हुन सक्छ, त्यो त्यसको लागि अलिकति नजिकै अस्पतालमा जाँदा सबभन्दा राम्रो हुन्छ।
3: हरेक वर्ष नै यस्ता बिरामी अथवा घटना आउँछन् मृत्युका, यो जनचेतना नपुगेर हो कि के जस्तो लाग्छ डाक्टर साहब यहाँलाई?
5: अब यो जनचेतना छँदै छैन पनि भन्न मिल्दैन। अब यो वर्षेनी मैले विभिन्न यो संचारका माध्यमहरू सुन्ने त गर्छु, खास गरी रेडियो नेपालदेखि लिएर विभिन्न, किन भन्दाखेरि यो अलिक बढी मात्रामा गाउँघरतिर यो जुन च्याउहरू फल्ने समय पनि हो, जंगली च्याउ भनौँ न जुन, त्यो कारणले गर्दाखेरि अब रेडियो त अब गाउँ गाउँसम्म भएको हुनाले चाहिँ छँदै छैन त म भन्दिनँ, तर यसलाई चाहिँ बारम्बार हामीले यो बारेमा जानकारीहरू चाहिँ दिन छोड्नु हुँदैन। खालि यो दुई चार पटक या यो महिनामा अब हप्तामा एकचोटि दुईचोटि भन्ने होइन, लगभग दैनिक जस्तो दिँदा सबैभन्दा राम्रो हुन्छ जस्तो लाग्छ, किनभने सधैँभरि सुन्ने अवसर नपाउनु पनि सक्छ। सँगसँगै अब यो तपाईँ जो कोही पनि गाउँघरमा बसेर छ र जङ्गलतिर जाँदैछ भने पनि गाउँमा पनि त्यो खालको एउटा वातावरण अथवा जानकारी हुनु पर्यो कि, अथवा स्वास्थ्य चौकीहरू होला अथवा कहिले कहीँ जमघटहरू हुन्छ, त्यो जमघटमा अब यो समयमा जङ्गली च्याउहरू जुन विषाली पनि हुनसक्छ, विषालु हुन सक्दछ, त्यस्तो खालको च्याउहरू यो खालको हुन्छ चिन्ने चाहिँ कसरी हो भन्ने कुराहरू चाहिँ सिकाइदिनु पर्छ जस्तो लाग्छ। सबैभन्दा राम्रो त जङ्गलमा फलेको जुन पाइ च्या नखानुस् भन्दा सबभन्दा राम्रो चाहिँ त्यही होला। यो भन्दै गर्दाखेरि अब कतिपय जङ्गलमै फल्ने च्याउहरू पनि त अब खान हुँदै नहुने त होइन, हामीले पनि खाएका छौँ, तर यसको मतलब जङ्गलमा फले जति सबैलाई अब खाने नै पर्ने अथवा खान्छु भनेर चाहिँ नगर्नु होला। त्यसको चाहिँ पहिचान चाहिँ जरुरी छ जस्तो लाग्छ। त्यो पहिचानको लागि नै जनचेतनामूलक अब यो जानकारीहरू प्रवाह गर्नु चाहिँ जरुरी।
3: अब विशेष गरी वर्षायाममा यहाँको मुख्य स्वास्थ्य सन्देश के छ यस विषयमा?
5: अब वर्षा लाग्यो जङ्गलतिर अब विभिन्न प्रकारका अब खास गरी त हेर्दा पनि एकदम सुन्दर देखिने खालको च्याउहरू देखिन्छ। ती च्याउहरू तपाईँले अब ल यो त एकदम खान लायक रहेछ भनेर तपाईँहरू चाहिँ जथाभावी नखानु होला। यसले गर्दाखेरि तपाईँ मात्र होइन तपाईँको परिवारलाई समेत स्वास्थ्यमा ठुलो हानि गर्न सक्दछ। यो हामीले वर्षेनी सुन्दै देख्दै अब गाउँघरमा कतिपय ठाउँ त भोग्दै पनि आइरहेको होला। त्यो कारणले गर्दाखेरि सतर्क रहँ र यदि अब पहिचान गरेर विज्ञहरूले भने अनुसार नै छ भने त अब त्यसमा समस्या त नहोला, तर थोरै खाने धेरै चाहिँ विषालु हुन्छ भन्ने चाहिँ मलाई लाग्दछ। जथाभावी चाहिँ टिपेर
3: अब च्याउकै तरकारी पकाइसकेपछि त एकजनाले मात्रै खाने कुरा हुँदैन, सबै परिवारले खाने कुरा हो यो।
5: अवश्य अवश्य, त्यो कारणले गर्दाखेरि यहाँ त एकजनाको मात्र ज्यान जोखिममा भयो भने परिवारकै ज्यान जोखिममा पनि पर्दछ। र हामीले त्यस्तो खालको समाचारमा विगतमा पनि सुनेका पनि छौँ, विषालु च्याउ खाएर अब ढिलो स्वास्थ्य केन्द्रमा पुग्दाखेरि परिवारका थुप्रै सदस्यहरूको मृत्यु भएको एकपटक भन्ने कुराहरू हामीले सुन्नमा आएका पनि छौँ विगतमा। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ आफ्नो मात्र होइन परिवारकै ज्यान जोखिममा समेत पर्ने भएको हुनाले जथाभावी च्याउ टिपेर नखाऊ भन्ने चाहिँ मैले आग्रह गरे।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक। This home 518.

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षे कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98570 56 095 र 98174 52311

0: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।
3: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको सञ्चालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल budhaawazfm@gmail.com वा संस्थाको कार्यालय बारगङका 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक वेशराज पाण्डे व्यवस्थापक कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड बारगङका 4 गजेडा कपिलवस्तु सम्पर्क नम्बर 076-550-180 र 076-550-181।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला रातिको 9 बज्यो।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पास भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
4: महिनामा हुने समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या, शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
4: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्दार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
6: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना, कपिल वस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको सञ्चालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल budhaawazfm@gmail.com वा संस्थाको कार्यालय बारगङ्गा 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक बेसराज पाण्डे, व्यवस्थापक कपिल वस्तु संचार सहकारी संस्था लिमिटेड, बारगङ्गा 4 गजेडा, कपिल वस्तु। सम्पर्क नम्बर 076550180 र 076550181।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
8: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
7: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट डेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
8: सम्पर्क ग्रीष्म सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: बाह्र कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 को लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
0: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही, बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 0175131601, मोबाइल नम्बर 9857325100, 9857333993 र 9857131533।

0: भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: दाई ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144750 र 98773193।
3: युनाइटेड अस्पताल बाढगङ्गा 4 छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
3: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98575538।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502340, 98026225243 र 98013514417।

0: सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागेङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ। माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो? पुरिदिनु पर्यो।
4: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
3: लौ न, खै खै कहाँ टोक्यो छोरी?
4: यहाँ दाहिने हातमा टोक्यो आमा।
3: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
5: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी। मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
5: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
3: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
5: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
3: बुझे बाबु।
5: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
3: हुन्छ हुन्छ बाबु।
5: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही जाउनु पर्यो मुस्कानलाई।
3: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
5: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
3: ए हस् हस् बाबु।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिले काहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी

0: तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
1: एतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा होन्। एतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्रि, शुभ सपनी।